0: 93FM. News के लिए मैं दावत दिया है टीम भट्टी रियल स्टेट. For all your real estate needs, call तलहा भट्टी 647-295-7861. 647-295-7861.
1: पेश खिदमत है आज की अहम खबरें. अमरीकी सदर डोनाल्ड ट्रंप का कहना है कि ईरान की भिजवाई गई नई तजवीज से मुतमईन नहीं हूं. उनका कहना था कि ईरान पर हमारे पास दो ही रास्ते हैं, उन्हें तबाह कर दें या मुआहिदा कर लें. इससे पहले ईरान ने गुज़श्ता रोज अमरीका के साथ मुज़ाकरात के लिए नई तजावीज का मुसव्वदा पाकिस्तान को भेजा था. ईरान की पार्लियामेंट के नायब स्पीकर का कहना है कि आबनाए हुरमुस के मुकम्मल कंट्रोल का हक फितरी तौर पर सिर्फ हमारा है. उधर अमरीका ने एक ताज़ा धमकी में खबरदार किया है कि आबनाए हुरमुस से गुजरने वाले तिजारती जहाज ईरान को टोल फीस अदा न करें. अमरीकी सदर डोनाल्ड ट्रंप ने दावा किया है कि अगर हम अभी ईरान को छोड़ दें तो उन्हें तामीर नौ में 20 साल लगेंगे. मुतहदा अरब अमारात के सदर के मुशीर का कहना है कि ईरान के किसी भी यकतरफा समझौते या इंतजाम पर भरोसा नहीं किया जा सकता. उधर ईरान का कहना है कि जो ममालिक ईरान के खिलाफ जारियत में शरीक हुए और अपनी सरजमीन को ईरान पर हमलों के लिए इस्तेमाल करने की इजाज़त दी वो जिम्मेदार हैं और उन्हें जवाबदेह ठहराया जाना चाहिए. ईरानी वजीर खारजा अब्बास अराकची का कहना है कि जंग से अमरीका को अब तक 100 अरब डॉलर का नुकसान हुआ है. सदर डोनाल्ड ट्रंप ने कहा है कि जंगमंदी के बायस ईरान के खिलाफ कार्रवाइयाँ ख़त्म हो चुकी हैं, लिहाजा उन्हें जंग जारी रखने के लिए कानून साजों की इजाज़त दरकार नहीं है. अमरीकी सेनेट में ईरान जंग के खात्मे के लिए करारदाद छठी मरतबा नाकाम हो गई. गैर कानूनी तौर पर हिरासत में लिए गए साबिक सेनेटर मुश्ताक अहमद को इसराइली फौज ने आज़ाद कर दिया है. पाकिस्तान सुपर लीग के एलिमिनेटर 2 में एक सनसनीखेज मुकाबले के बाद हैदराबाद किंग्समैन ने इस्लामाबाद यूनाइटेड को 2 रन से हराकर फाइनल के लिए क्वालिफाई कर लिया. इन खबरों की तफसील आप सुन सकेंगे रात 8 बजे.
2: खास खास खबरें जुबैर दिन साहब के लिए पेश किया करते हैं. स्टूडियोज में रबते के नंबर 416-593-0003. गैलेक्सी इंटरनेट एक्सचेंज का आज का रेट है 203.90 रुपये. डेबिट और ईमेल ट्रांसफर के थ्रू आप ट्रांजेक्शन कर सकते हैं. पाकिस्तान के किसी भी बैंक में आप यहां से ट्रांजेक्शन कर सकते हैं. अकाउंट नहीं है, कैश बैंक ड्राफ्ट भी हासिल कर सकते हैं. घर बैठे 24 घंटे ऑनलाइन मनी ट्रांसफर कीजिए. gondarbrothers.com पे आप लॉगिन हो जाइए. आज का रेट है 203.90 रुपये. कॉल कर लीजिए 9053060000. आज फ्राइडे है, इस्लामी कदरों के प्रोग्राम रोशनी से प्रोग्राम का आगाज़ किया करते हैं. अंजुम कुरैशी साहब कैम के वाले से गुफ्तगू करेंगी. मिडा फर्नीचर पे आपके लिए चलेंगे फ़ोन. मिडा साहब से आपको मुलाकात करवाएंगे और डेट कंसलेशन के वाले से अहमद मलिक साहब हमारे साथ होंगे और ग्लोबल ट्रैवल टूर से कामरान रशीद साहब से आपकी मुलाकात करवाएंगे. कनेडियन इंग्लिश एयरलाइन 7:30 बजे, तफसीली खबरें 8 बजे, लाइव कॉल्स आपकी लेंगे तकरीबन 8:30 बजे के करीब. और भी कुछ मौजूद हमारी और आपकी बातें हैं, लेकिन ये सबको सुनने के लिए आपको हमारे साथ रहना है. अब से 9 बजे तक मैं आपका होस्ट और दोस्त अरशद भट्टी हूँ. प्रोग्राम का आगाज़ करते हैं हम इस्लामी कदरों के प्रोग्राम रोशनी से.
3: बिस्मिल्लाहिर्रहमानिर्रहीम. सूरह निसा में इरशाद बारी ताला है, बेशक अल्लाह उसको नहीं बख्शेगा कि उसके साथ शरीक ठहराया जाए और उसके सिवा जिसके लिए चाहेगा बख्श देगा. और जो शख्स अल्लाह के साथ शरीक ठहराता है उसने बहुत बड़े जुर्म का इतकाब किया. सही मुस्लिम में रिवायत है, हज़रत अब्दुल्ला बिन मसूद रज़ियल्लाहु अन्हु से रिवायत है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जन्नत में वो शख्स नहीं जाएगा जिसके दिल में एक ज़र्रा के बराबर भी कब्र होगा. पूछा गया कि कब्र क्या है? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, हक को नज़रअंदाज करना और लोगों को हकीर समझना. इस दुनिया में सबसे ज़्यादा खिलाफ वाक बात यह है कि खुदा के सिवा किसी और को बड़ाई का दर्जा दिया जाए, यही खुदा के नज़दीक सबसे बड़ा जुर्म है. आदमी अगर अपने आप को बड़ा समझ ले तो ये कब्र है, और अगर वो किसी दूसरे को बड़ा करार दे तो उसी का नाम शिर्क है. खुदा की मार्फत खुदा के सिवा दूसरी तमाम अजमतों को ढा देती है, बशमूल अपनी अजमत के. खुदा के सिवा दूसरों की अजमत मानने का नाम शिर्क है और अपनी अजमत मानने का नाम कब्र है. मौजूदा दुनिया इम्तिहान की दुनिया है, इसीलिए यहाँ हर किस्म के लोगों को बसने के मौके मिलते हैं, मगर आखरत की दुनिया आइडियल दुनिया होगी. वहाँ सिर्फ वही लोग इज्जत का मकाम पाएंगे जिन्होंने मौजूदा आजमाइशी दुनिया में ये सबूत दिया है कि वो हकीकत वाकई की सतह पर जीने की सलाहियत रखते हैं. कब्र और शिर्क की सतह पर जीना गैर हकीकी सतह पर जीना है, इसीलिए जो लोग कब्र और शिर्क की सतह पर ज़िंदगी गुजारेंगे वो आखिरत की अबदी दुनिया में बसने के लिए सरासर नाअहल ठहरेंगे. جنت ان اعلیٰ انسانوں کے لیے ہے جو خدا کی بڑائی میں جیتے ہیں، جہنم ان پست لوگوں کا مقام ہے جو غیر خدا کی بڑائی میں جی، خواہ یہ جینا خود اپنی بڑائی میں ہوں یا اپنے سوا دوسرے کی بڑائی میں۔ اللہ رب کریم تمام طاقتوں سے بڑھ کر طاقتور ہیں، تمام فیصلوں کا سرا اسی کے ہاتھ میں ہے۔ ایسی حالت میں جو شخص اللہ کو پالے اور اس کی طرف سے مستقل اندیشے میں مبتلا ہو جاتا ہے، ہر معاملے میں وہ سوچنے لگتا ہے کہ خدا کی عدالت میں کہیں مجھ کو اس کا ذمہ دار قرار نہ دے دیا جائے۔ اپنے کو بچانے کا جذبہ اس کو مجبور کرتا ہے کہ لوگوں سے معاملہ کرنے میں وہ حد درجہ محتاط رہے، لوگوں کے ساتھ وہ ہمیشہ فیاضی کا سلوک کرے، وہ لوگوں کے حق سے زیادہ انہیں دے۔ اس کا کوئی ساتھی یا اس کا ماتحت اگر کوئی غلط کام کرتا ہے تو وہ اس کا خطرہ اپنے اوپر محسوس کرتا ہے، کیونکہ وہ سوچتا ہے کہ خدا اگر قیامت کے دن کہہ دے کہ تمہاری وجہ سے اس کو یہ جرت ہوئی تو میرے پاس کیا عذر ہوگا۔ اس کی لاعلمی میں ظلم کا ایک واقعہ ہو تب بھی وہ کانپ جاتا ہے۔ اگر خدا کے یہاں یہ کہا جائے کہ تم عوامی قائد بنے ہوئے تھے تو تم اس سے باخبر کیوں نہ ہوئے تو میں خدا کو کیا جواب دوں گا۔ اس کے دائرے میں کوئی شخص کسی کو ستاتا ہے تو وہ بیتاب ہو جاتا ہے، کیونکہ وہ ڈرتا ہے کہ اگر خدا یہ کہے کہ تم نے اپنی کاروائیوں سے جو ماحول بنایا اس کی وجہ سے ایسا واقعہ ممکن ہو سکا تو میں کس طرح اپنے آپ کو بریزمہ ثابت کروں گا۔ کوئی شخص اس کی مدد کے لیے پکارتا ہے اور وہ ایک عذر کر کے آگے بڑھ جاتا ہے تو وہ لرز اٹھتا ہے، کیونکہ احساس اس کو پریشان کر دیتا ہے کہ قیامت میں اگر خدا یہ کہہ دے کہ تم نے اپنے جس کام کو عذر بنایا اس سے زیادہ ضروری یہ تھا کہ تم اس کو چھوڑ کر میرے بندے کا ساتھ دیتے تو میں کیا کہہ کے چھوٹ سکوں گا۔ اللہ رب کریم نے ایک انسان کے دوسرے انسان پر بہت حقوق رکھے ہیں، حقوق العباد بہت اہمیت کے حامل ہیں، ان کو ادا کیجیے، اللہ رب کریم انشاءاللہ آپ سے راضی رہے گا۔ پروگرام کے اس سلسلے کو یہیں ختم کرتے ہیں، اپنی رائے آپ ہمیں 416-593-0003 پر دے سکتے ہیں۔ ریڈیو پاکستان ٹورانٹو FM 101.3، ہمارے اسٹوڈیوز میں رابطہ کے نمبر 416-593-0003۔ چوبیس گھنٹے ہمارے نشانات آپ ریڈیو پاکستان .fm پہ سن سکتے ہیں، فیس بک پہ ہمارا پیج ریڈیو پاکستان ٹورانٹو سے بھی لائک کیجیے، ٹیون ان پہ ہمارا پروگرام اویلیبل ہے۔ فون کے ذریعے سننا چاہیں 647-506-0003 پہ کال کر کے ہمارا پروگرام سن سکتے ہیں۔ ہمارا ٹیلی ویژن چینل ٹورانٹو 360 ٹی وی، تمام آئی پی ٹی وی باکسز، جادو بول زوم، بس کے ساتھ ساتھ ایپل ٹی وی، امیزون فائر ٹی وی، روکو ٹی وی کے ساتھ ساتھ ٹوبر ایپ کے تھرو، روجرز پہ بھی آپ ہمارے نشان دیکھ سکتے ہیں۔ ہماری ایپ بھی آپ فری ڈاؤن لوڈ کر سکتے ہیں، ایپ اسٹور پہ جا کر ٹائپ کیجیے ٹورانٹو 360 ٹی وی، اینڈرائڈ آئی فون دونوں کے لیے ہماری آپ فری ڈاؤن لوڈ کر سکتے ہیں۔ دو چینل ٹورانٹو 360 ٹی وی اور ٹورانٹو 360 انٹرٹینمنٹ آپ دیکھ سکتے ہیں۔ ریڈیو پاکستان ٹورانٹو کی آن لائن نشان بھی 24 گھنٹے ہماری ایپ کے تھرو آپ سن سکتے ہیں۔ آپ کا اپنا ٹیلی ویژن چینل ہے، دیکھا کیجیے، اپنا فیڈ بیک بھی ضرور دیا کیجیے۔ ریئل اسٹیٹ کے والے سے کوئی سروس چاہیے، ٹیم بھٹی سے رابطہ کیجیے، کال تالاب بھٹی 647-295-7861۔ آپ کو گھر خریدنا ہے یا اپنا گھر بیچنا ہے، آپ کال کر لیجیے، از اے ویری گڈ ٹائم اسپیشلی فار دی بائرز، از دا بائی مارکیٹ، اور بہت اچھے آپشن، بہت اچھے اس وقت آپ کے لیے گھر بھی موجود ہیں اور اس کے ساتھ کنسٹرکشن کے بہت اچھے پروجیکٹس موجود ہیں۔ آپ تالا کو کال کر لیں، اپنا ای میل ایڈریس بھی ٹیکسٹ کر سکتے ہیں، ڈیٹا بیس میں سے ایڈ کر لیں گے، جو بھی نیا پروجیکٹ یا ڈیٹیل آئے گی آپ کو ملتی رہا کرے گی۔ آپ ای میل ایڈریس ٹیکسٹ کیجیے یا کال کر لیجیے تالا بھٹی 647-295-7861 647-295-7861۔ ریڈیو پاکستان ٹورانٹو سی ایم آر 101.3 ایف ایم، آپ بتا دیں کہ ریڈیو پاکستان ٹورانٹو کے نشریات 7 سے 9 بجے آپ سی ایم آر 101.3 ایف ایم پہ سنتے ہیں۔ ہمارے ٹیلی ویژن چینل ٹورانٹو 360 ٹی وی پہ آپ براہ راست دیکھ بھی سکتے ہیں، جی ہاں، 7 سے 9 بجے ہمارے ٹی وی چینل پر بھی یہ پروگرام براہ راست آپ کے لیے نشر کیا جاتا ہے، ٹیلی کاسٹ کیا جاتا ہے، یعنی سنیے بھی اور دیکھیے بھی۔ 416-593-0003 ریڈیو پاکستان ٹورانٹو سی ایم آر 101.3 ایف ایم، میں آپ کا ہوسٹ دوست ارشد بھٹی ہوں۔
4: You are listening to Radio Pakistan.

0: तो तलावट टी को कॉल मिला।
1: तलावट 6472957861 रिकंस्ट्रक्शन प्रोजेक्ट्स रेजिडेंशियल एंड कमर्शियल प्रॉपर्टीज स्पेशल पैकेजेस फॉर फर्स्ट टाइम होम बायर्स अ मेंबर ऑफ डेडिकेटेड रियल एस्टेट प्रोफेशनल टीम तलावट 6472957861
0: तलावट
1: 6472957861
2: बहुत खुशबू आ रही है खाने में, ऐसा लग रहा है जैसे घर के पिसे हुए मसालों से बना हो। अरे खुशबू कैसी नहीं होगी, ये हांडी के मसालों का कमाल है जो चुन चुन के इकट्ठे किए गए हैं खास हमारे लिए ताकि ये लज्जत और स्वाद हमें मिल सके।
3: हांडी मसाले बिल्कुल घर जैसा स्वाद।
4: फॉर होलसेल इंक्वायरी कॉल 416-746-5550-746-5550।
5: अगर आप अपने फ्रेंड्स और फैमिली को कनाडा बुलाना चाहते हैं तो शहबाज अकबर उनकी इंतहाई प्रोफेशनल टीम आपको मुकम्मल कंसल्टेंसी फराहम करेंगे। अगर आप रेफ्यूजी क्लेम करना चाहते हैं या इमिग्रेशन रेफ्यूजी बोर्ड में किसी भी किस्म के अपील करना चाहते हैं, बिजनेस इमिग्रेशन अप्लाई करना हो, स्किल्ड वर्कर क्लास हो, कैनेडियन एक्सपीरियंस क्लास, स्टूडेंट वीजा या सुपर वीजा अप्लाई करना चाहते हो या फिर फैमिली स्पॉन्सरशिप, तो हमारी एक्सपर्ट टीम आपकी मुकम्मल रहनुमाई करेगी। दो लोकेशन से आपको सर्व करते हैं, ईस्ट में मार्कम एंड शेपर्ड, वेस्ट में हाईवे 10 और स्टील्स का इंटरसेक्शन। अभी रब्ता कीजिए 416-855-9464। शहबाज अकबर साहब के रब्ते के नंबर 416-855-9464। ग्रीन स्टार इमिग्रेशन। कर्ज इंसान का जहनी सुकून छीन लेता है। अगर आप कर्ज के बोझ से परेशान हैं तो ऑल डेट सॉल्यूशन के एम सिद्दीक से राबिता कीजिए 416-671-0577। जीटी भर में 4 लोकेशन से आपको सर्व करते हैं। मुकम्मल राजदारी और फीस आपके केस के सेटल होने के बाद लेते हैं। केस देखने के बाद मुकम्मल गारंटी के साथ आपको बताएंगे कि कितने फीसद तक कर्ज माफ हो सकता है और फिर सूद से पाक आसान अकसात में आप अदायगी कर सकेंगे। कलेक्शन कॉल आना हो जाएंगी बंद और आपकी परेशानियां जाएंगी खत्म। अभी एतमाद के साथ कॉल कीजिए 416-671-0577।
6: The best gourmet pizza with best prices, Pizza Pop, 3075 Ridgeway Drive, Mississauga, or visit pizzapop.ca. Family ke saath dine in karein ya take out. Bachchon aur badon sabhi ki pehli choice Pizza Pop. Laziz aur mazedar tandoori chicken pizza, cheese steak pizza, chicken shawarma pizza. Exclusive family offer: large tandoori chicken pizza, large cheese pizza, 2 dipping sauce, 3 cans of pop for $24.99 only. For more information and take out order, call 905-828-0985. It's 905-828-0985. Pizza Pop, 3075 Ridgeway Drive, Mississauga.
5: अपने खुशी के लम्हात को यादगार बनाएं। आईकॉन इवेंट स्पेस में शादी, मेहंदी, रिसेप्शन, बर्थडे पार्टीज, कारपोरेट इवेंट्स, गजल और कवाली नाइट्स या किसी भी तकरीब के लिए 3 खूबसूरत और शानदार हॉल्स हैं, जहां 1200 तक गेस्ट्स की भरपूर मेहमान नवाजी कर सकते हैं। तमाम हलाल डिशेस पाकिस्तानी शेफ की निगरानी में रिवायती जायकों के साथ तैयार की जाती हैं। इन हाउस स्टेजिंग, ऑडियो विजुअल सिस्टम, 10 प्रोजेक्टर स्क्रीन्स, मुकम्मल टेक्निकल सपोर्ट के साथ बहुत ही कन्वीनियंट लोकेशन 6887 डिक्सी रोड मिसिसागा, एम्पल पार्किंग और क्लोज टू हाईवेज। फॉर मोर इन्फॉर्मेशन एंड बुकिंग कॉल मिस्टर आलम 437-425-2500 और ब्रॉम्पटन में क्वींस मैनर इवेंट सेंटर 2 ऑक्शन लेन ब्रॉम्पटन। फॉर मोर इन्फॉर्मेशन कॉल 416-814-3600 क्वींस मैनर इवेंट सेंटर। अगर आपकी कॉरपोरेशन पर कर्जे हैं जिसकी वजह से आप पर्सनली लायबल हो सकते हैं तो ऐसी सिचुएशन में आप कॉरपोरेट बैंकरप्सी का सोच सकते हैं। इसके लिए अहमद मलिक ऑफ अहमद मलिक कर्जा माफ से राबता कर सकते हैं। साथ साथ अगर अभी तक आपने सीबा लोन पे ऑफ नहीं किया तो याद रखें, दिसंबर से पहले आपको ये लोन पे ऑफ करना होगा। डेडलाइन इज कमिंग सून। अहमद मलिक इस सिलसिले में आपकी मदद कर सकते हैं। मजीद मालूमात के लिए अभी कॉल कर लीजिए 905-783-1922। इट्स 905-783-1922।
7: जी हाँ, 905-783-1922 अहमद मलिक साहब के रबते का नंबर है। मोर देन 2 डेकेड का इनका तजर्बा है। खुदा न खास्ता आप कर्ज के बोझ तले आ गए हैं, बिल्कुल परेशान ना हो, इन्हें कॉल कर लीजिए। मैक्सिमम कर्ज आपका माफ़ करवा देंगे, आसान इकसाद बनवा देंगे। बैंकरप्सी करना है आपने या कॉरपोरेशन के कुछ मसले चल रहे हैं तब भी आप इनसे रबता कीजिए। सीबा लोन का मसला है, हर तरह का कर्ज जो है आपका माफ़ करवा देंगे। इसके अलावा कुछ इन्फॉर्मेशन भी हमसे लिया करते हैं, कुछ ओवरऑल सूरत हाल पर बात करते हैं। हमारे साथ मौजूद हैं, खुश आमदेद कहेंगे। मलिक साहब, अस्सलाम वालेकुम।
8: بہت بہت شکریہ ارشد بھائی آپ کو اور ریڈیو پاکستان سن رہے تمام لسنرز کو. جی میری طرف سے السلام علیکم.
7: ملک صاحب آپ نے بھی یقیناً دیکھا ہوگا جو رپورٹ آئی ہے برامپٹن میں ہائیسٹ ریٹ آف مارٹگیج ڈیلیکوینسیز ہے, کہ مطلب کیا اس سے مراد کیا ہے کہ مارٹگیج نہیں دے پا رہے ہیں, کچھ حالات بہت خراب ہو رہے ہیں, اور یہ کریڈٹ پہ کیا افیکٹ کرتی ہے؟
8: بہت شکریہ ارشد بھائی. بالکل جی, یہ ریسنٹ رپورٹ ابھی آئی ہے ہمارے سامنے کہ برامپٹن از دا ہائیسٹ جو شہر ہے جس میں ہائیسٹ نمبر آف ڈیلیکوینسیز ہیں مارگیج کی. مین ٹو سے کہ مارگیجز جو ہیں وہ ٹائم پہ پے نہیں ہو پا رہی, اور برامپٹن کے جو ریزیڈینٹس ہیں وہ اس میں سب سے زیادہ آگے ہیں.
7: okay.
8: کہ مارگیج جو ہے اب ٹائم پہ پے نہیں ہو رہی, یعنی کہ سچویشن اس قدر خراب ہو چکی ہے کہ دیکھیں اگر تو کریڈٹ کارڈ کی پیمنٹس ہیں, آپ کی کوئی لون کی پیمنٹس ہیں, اگر اس طرف آپ کی ڈیلیکوینسی آتی ہے تو اس کا حل موجود ہے. لیکن اگر آپ نے اپنی مارگیج میں ڈیفالٹ کرنا شروع کر دیا تو آبویسلی ایٹ دی اینڈ آف دا ڈے آپ کو چھت چاہیے, آپ کو اکوموڈیشن چاہیے, اور اگر مارگیج ڈیلیکوینسیز میں آنی شروع ہو گئی ہیں تو ارشد بھائی کیا ہوتا ہے کہ دیکھیں اگر میری مارگیج کی پیمنٹ ہے $5,500 اور میں نے اس کو بیہائنڈ کر دیا, میری پیمنٹ این ایس ایف چلی گئی ہے, تو یہ $5,500 پہلے تو آٹومیٹکلی 5700 بن جانے ہیں, اور اگر یہ 3 مہینے تک مسلسل یہ کام چلتا رہتا ہے تو 5500 میں تقریباً اتنی اماؤنٹ ہی میرے لینڈر نے وکیل کی فیس کی تگا لگا دینی ہے کہ اب آپ 3 مہینے کی مارگیج بیہائنڈ ہو گئی ہے, میں آپ کی پراپرٹی فور کلوجر کے لیے لے کے جا رہا ہوں, اگر آپ اس سے باہر نکلنا چاہتے ہیں تو یہ وکیل کی فیس پے کریں. یعنی کہ وہ ایک چھوٹی سی اماؤنٹ آپ کو کافی زیادہ پینلائز کر سکتی ہے, اور مارگیج آپ کو باہر صورت پے کرنی ہے. اب اس کا کریڈٹ پہ کیسے افیکٹ پڑتا ہے کہ ایسے پہ 2013-2014 تک ایسے ہوتا تھا کہ مارگیجز جو ہیں یہ کریڈٹ رپورٹ پہ شو نہیں کرتی تھی.
7: اچھا.
8: لیکن اب ایسی صورتحال ہے کہ چاہے آپ کی اے لینڈر سے مارگیج ہے, بی لینڈر سے مارگیج ہے, یا سی لینڈر سے مارگیج ہے, آپ کی مارگیج آپ کے کریڈٹ رپورٹ پہ ریفلیکٹ کرتی ہے, شو کرتی ہے.
7: اچھا.
8: پہلے ایسا ہوتا تھا کہ اگر میری مارگیج کی پیمنٹ بیہائنڈ ہو بھی گئی ہے تو صرف اور صرف میرے بینک کو پتا چلتا تھا کہ میں نے مارگیج بیہائنڈ چل رہا ہوں. اب کیا ہے کہ میری کریڈٹ رپورٹ پہ یہ 100% ریفلیکٹ کرتی ہے, اور مارگیج رینیول کے وقت یا مارگیج ری فائنینس کرتے وقت یہ چیز آپ کو بہت زیادہ ٹربل کر سکتی ہے کہ آپ کی مارگیجز ٹائم پہ نہیں جا رہی. تو بہرحال سچویشن جو ہے ارشد بھائی اس ٹائم کافی زیادہ خراب ہو رہی ہے, خراب ہو چکی ہے, لیکن بہرحال ہمیں اچھے کی امید رکھنی چاہیے. ہمارا ایسا کوئی لسنر ہے اگر آپ نے اپنے کریڈٹ کارڈ یوز کیے ہوئے ہیں, کنزیوم کیے ہوئے ہیں, آپ سے پیمنٹ نہیں کی جا رہی, آپ کو کسی طرح کے بھی لیگل ایکشن کے نوٹسز آ رہے ہیں, تو پھر یہ جو لیگل آپشن ہم ایڈورٹائز کر رہے ہیں آپ اس آپشن کے متعلق ڈیفینیٹلی سوچ سکتے ہیں. آپ کا قرضہ 75% سے 80% تک ہم پرپوزل میں معاف کروا سکتے ہیں. اگر سچویشن بالکل خراب ہو چکی ہے, آپ نے بینکرپسی فائل کرنی ہے, تو بینکرپسی فائل کرنے سے لے کر بینکرپسی کے ڈسچارج ہونے تک آپ کو مکمل سروس پرووائڈ کی جاتی ہے. اس کے لیے ہماری کنسلٹیشن بالکل فری ہے, اور ہر انفارمیشن کو کانفیڈینشیل رکھنے کی ہم گارنٹی کرتے ہیں. ارشد بھائی میرا کانٹیکٹ نمبر 9057831922 ہے, 9057831922. اس کے ساتھ ساتھ ہمارے تمام وہ دوست جنہوں نے ابھی تک سیپا کے پیسے نہیں دیے, وہ آپ یہ بات یاد رکھیں کہ جی دسمبر میں اس کی ڈیڈ لائن آ رہی ہے, اور گورنمنٹ کافی زیادہ اس کو ریکور کرنے کے لیے ڈفرینٹ اینگلز پہ اس ٹائم کام کر رہی ہے. تو اگر آپ سیپا کے لون سے یہ جو آپ کے سر پہ لٹکتی ہوئی تلوار ہے اس سے جان چھڑانا چاہتے ہیں, آپ کے کریڈٹ کو افیکٹ کیے بغیر آپ کی اس سے جان چھڑانے میں میں آپ کی ہیلپ کر سکتا ہوں. نمبر اگین از ایبسولوٹلی دی سیم ارشد بھائی, 9057831922 پر میرے سے کانٹیکٹ کیا جا سکتا ہے.
7: تھینک یو ویری مچ ملک صاحب, بہت شکریہ آپ کا, اور نیکسٹ ویک انشاءاللہ آپ سے بات کرتے ہیں. تھینک یو, بہت
8: شکریہ, تھینک یو سو مچ.
7: نمبر نوٹ کر لیجیے, احمد ملک صاحب کو ابھی کال کر لیجیے اگر قرض کے بوجھ تلے اگر آپ آ گئے ہیں, بالکل پریشان نہ ہو, میکسیمم قرض آپ کو معاف کروا دیں گے. 9057831922 9057831922 ریڈیو پاکستان ٹورانٹو سی ایم آر 101.3 FM. پی ایس ایل 11 کے ایلیمینیٹر میں سنسنی خیز مقابلے کے بعد حیدرآباد کنگز مین جو پہلی دفعہ اس لیگ میں شرکت کر رہے ہیں اسلام آباد یونائٹیڈ کو جو تین دفعہ ٹورنامنٹ جیت چکے ہیں دو رن سے شکست دے کر فائنل کے لیے کوالیفائی کر لیا ہے. اتوار کو پشاور زلمی اور حیدرآباد کے درمیان فائنل میچ کھیلا جائے گا. حنین شاہ نے کمال کی بالنگ کی, پلیئر آف دا میچ بھی رہے, چار اوورز میں 37 رنز دیے, دو کھلاڑی آؤٹ ہوئے, لیکن آخری جو ان کا اوور تھا جس میں 6 رنز چاہیے تھے انہوں نے صرف 4 رنز دیے ہیں. اور یہ مقابلہ جو ہے لاہور کے قذافی اسٹیڈیم میں ہوا. حیدرآباد کنگز مین نے مقررہ اوورز میں 5 وکٹ پر 186 رن سکور کیے, ان کے بھی آخری 4 اوورز میں سب سے زیادہ سکور بنا تھا اور 4 اوورز تک مقابلہ تقریباً برابر تھا. آخری اوورز میں تو لگ رہا تھا کہ ایزیلی جیت جائے گا اسلام آباد, لیکن حنین شاہ نے کمال کی بالنگ کی اور انہوں نے 6 کی بجائے 4 رنز دیے اور یوں 2 رن سے اسلام آباد یونائٹیڈ جو ہے یہ میچ ہار گئی. فائنل پشاور اور جہاں اس حیدرآباد جو فرسٹ ٹائم ٹورنامنٹ میں حصہ لے رہی ہے, جو 7ویں اور 8ویں ٹیم جو شامل ہوئی تھیں ان میں سے ایک ٹیم جو اب فائنل میں جو ہے انہوں نے کوالیفائی کر لیا ہے.

0: 6th from 1 p.m. till midnight at Maple Banquet Hall, Mississauga.
1: Fashion show, food, music, variety of stalls. Free admission and parking. Call Shella at 647-273-2393.
0: Log on to eventsmyteamof2.com.
2: Sirf Mortgages. That's Rajiv Talwar, the mortgage superstar. Mortgage residential, low ya commercial, for customized mortgage solutions, choose Rajiv Talwar. Mushkil se mushkil mortgage ho, last minute deal ho, ya phir credit issues ho. Rajiv Talwar ka wasi ilm aur tajurba aapka kaam aasan kar dega. To yaad rakhiye, mortgage unse mat lijiye jo mortgage bhi karte hain, balki mortgage sirf unse lijiye jo mortgage hi karte hain. Call Rajiv Talwar of Leading Edge Mortgage Experts, 905-819-1001. 905-819-1001. License number 12374.
3: The views expressed here during discussions, debates, and other programs are strictly that of the participants and not of the management of Radio Pakistan Toronto and CMR. Similarly, Radio Pakistan Toronto is not liable for any false, misleading messages from our advertisers. An advertiser is solely responsible for claims and litigation that may arise from airing of such ads.
4: प्रोग्राम का यह हिस्सा टीम भट्टी के ताबुन से पेश किया जा रहा है फॉर ऑल योर रियल एस्टेट नीड्स कॉल तलहा भट्टी 647-295-7861 647-295-7861
5: Radio Pakistan Toronto CMR 101.3 FM Studios mein aapke number 416-593-0003 Pakistan liye chalenge maazrat 2-3 minute late ho gaye Friday thoda sa busy hota hai to isliye baaz ka hame ads bhi chalana pure padte hain aur kuch guftu bhi rehti hai Bilal Zaman sahab is waqt hamare sath maujood hain khush aamdeed kahenge Bilal sahab assalam alaikum
6: ji wa alaikum assalam
5: Bilal sahab yome mai mazdooron ka aalmi din hai Pakistan mein to manaya gaya yahan us tarah se nahi manaya jata duniya mein waise bahut si jagahon mein manaya jata hai مزدور کو اجرت پاکستان میں سنا ہے کہ بڑھا دی گئی ہے لیکن کیا حقوق کے حوالے سے بھی مزدور یا غریب طبقہ اپنی آواز بلند کر سکتا ہے
6: جی دیکھیں جو تھرڈ ورلڈ کنٹریز ہیں ان کے اندر جو بنیادی ایشوز ہیں وہ ہے ہی غریب لوگوں کے اور جو مزدور طبقہ ہے اس کو جو ہے وہ سب سے ڈاؤن دا لین جو طبقہ ہے وہ تصور کیا جاتا ہے اور اسی لیے حکومت نے اس کو دیکھتے ہوئے جو مزدور کی اجرت ہے وہ کم سے کم 40,000 rupees جو ہے نا وہ رکھی ہے اور وہ ملتی ہے اور اچھی بات ہے کہ مطلب یہ کم سے کم جو ہے نا وہ ایک ہاؤس ہولڈ کے اندر اتنا ہونا چاہیے کہ وہ اپنی جو بیسک نیسیسٹیز ہیں جو کیا کہتے ہیں اپنا راشن وغیرہ ہے اس کو پورا کر سکے اور باقی ٹھیک ہے کہ حکومت کے بہت سارے پروگرامس جو ہیں وہ بھی ایسے لوگوں کو جو ہے نا وہ کیٹر کرتے ہیں اور حکومت کا جس طرح بینظیر انکم سپورٹ پروگرام ہے اور دوسرے غریبوں کے لیے پروگرام ہے بہت ساری جگہوں پہ حکومت ایسے لوگوں کی ہیلپ کرتی ہے لیکن بہرحال بنیادی حقوق کے حوالے سے جو ہے نا وہ اگر کہیں بھی ہمارے ہم دیکھتے ہیں کہ اس طرح کا کوئی معاملہ ہو جائے آپ کہیں جو ہے نا وہ سول لٹیگیشن کے اندر یا ایسے کسی معاملے کے اندر یا کسی طاقتور شخص کے ساتھ اگر آپ کا کہیں کوئی ایسا معاملہ ہو جائے تو وہاں پہ ہم نے دیکھا ہے کہ ایک طبقاتی ڈفرنس جو ہے نا وہ ہمیں نظر آتا ہے کہ غریب کو اس طریقے سے جو ہے نا وہ انصاف جو ہے نا وہ نہیں مل پاتا اور جو تکڑا اور طاقتور آدمی جو ہے وہ اپنے اثر و رسوخ کو اور وسائل کو استعمال کرتے ہوئے جو ہے نا وہ بچ نکلتا ہے تو یہ ڈسپیریٹی جو ہے اس کے اوپر بھی ساتھ ساتھ حکومت کو آپ نے اجرت تو اس کی کر دی ہے اچھی بات ہے لیکن معاشرے کے اندر جب تک آپ اس طبقے کو اپ لفٹ کرنے کے لیے اس کو اس غربت سے نکالنے کے لیے اور اسکل پروگرامز اور دوسری چیزیں جو ہے نا وہ آپ نہیں جو ہے نا وہ لے کر آتے تب تک میں نے دیکھا یہاں پہ جو ہے نا اسکلڈ ورکرز جو ہیں ایک تو مزدور طبقہ ہے نا لیکن جن کے پاس اسکلز ہیں ماشاءاللہ وہ تو مطلب یہ کہ مہینے کا 2-3 lakh rupees جو ہے وہ کمانا ان کے لیے کوئی اتنی بڑی بات نہیں ہے
5: صحیح اچھا ایران جنگ کے خاتمے کے لیے نئی ترکیب سامنے آئی ہے ٹرمپ کا اختیار ایران سے اور جنگ کرنی ہے یا نہیں فیصلہ امریکی کانگریس کرے گی امریکی سیکرٹری نے ایران جنگ کو پہلے ہی ختم قرار دے دیا ہے تو کیا جنگ کا اختیار امریکی کانگریس کے پاس جانے سے امریکہ کو ایران سے نکلنے کا موقع مل جائے گا ویسے صدر ٹرمپ تو کہتے ہیں ایسی کوئی بات نہیں میرا اختیار ہے
6: جی دیکھیں بالکل وہ تو اپنا بہت کچھ جو ہے نا وہ مانتے ہیں لیکن بہرحال جو امریکی قانون ہے وہ تو یہی کہتا ہے کہ اب ان کو جو ہے 60 days کے اندر اندر اجازت لینی ہوتی ہے چاہے کہ وہ خود کوئی ہاں جی چاہے جائے کہ وہ خود جو ہے نا وہ کوئی اور قانون پاس کرنے کی کوشش کریں لیکن ابھی جو ہے نا فی الحال کی سچویشن کے مطابق تو ان کو ایک راستہ جو ہے وے آؤٹ مل رہا ہے خود بھی بہت سارے ذرائع جو ہیں وہ اس بات کا دعویٰ کر رہے ہیں جس طرح ہم نے پہلے بھی ذکر کیا تھا کہ جتنے مذاکرات کی بات ہو رہی ہے جتنا جو ہے نا وہ ذکر ہو رہا ہے کہ جی آ جائیں بات کر لیں فون کر لیں ہم تیار ہیں بیک ڈور رابطے ہو رہے ہیں جو ہے نا وہ چینل کھلا ہوا ہے ابھی ایک دوبارہ جو ہے وہ تجویز بھی پاکستان کے ذریعے جو ہے وہ امریکہ کو بھجوائی گئی ہے تو بہت ساری جو ہے نا وہ لوگوں کا خیال ہے کہ امریکہ خود بھی جو ہے نا اس میں سے اب نکلنا چاہتا ہے और उन्होंने अपने लोगों को वहां पे भी जो है ना, जितने उनके सेनेटर्स हैं और आवाम के अंदर भी वहां पे जो बेचैनी पाई जाती है, वहां पे भी प्राइसेस बड़ी जो है ना वो ऊपर गई हैं, और भी ऊपर जाने की जो है ना वहाँ पे है। तो वहां पे आपको पता है कि वो तो हमारी तरह नहीं है, वहां पे तो जैसे ही जो है ना थोड़ी सी भी महंगाई होती है तो वो बिल्कुल जो है ना वो लोग सवाल पूछते हैं कि जी क्या जरूरत थी आपको जो है ना ऐसी जंग के अंदर अपना हिस्सा डालने की जिसमें आपका कोई लेना देना जो है ना उसके अंदर नहीं था। तो वो बाहर एक प्रेशर वो भी जो है ना वो अमरीकी आवाम का जो है वो डोनाल्ड ट्रंप के ऊपर है, जिस वजह से वो चाहते हैं कि किसी तरीके से इस जंग से जो है ना वो जल्द अज जल्द जो है ना वो निकले। तो बहरहाल एक रास्ता जो है उनको जरूर मिला, जिसके तहत वो कह सकते हैं कि नहीं मैं तो जंग मजीद करना चाहता था लेकिन अब मुझे कांग्रेस ने जो है ना वो इजाजत नहीं दी, तो इसलिए जो है ना वो हम वायदा करने जा रहे हैं।
5: आप सुन रेडियो पाकिस्तान टोरंटो सीएमआर 101.3 एफएम, हमारे स्टूडियोज में आपके नंबर 416-593-0003। पाकिस्तान से बिलाल जमान साहब सीनियर जर्नलिस्ट हैं, इस वक्त हमारे साथ मौजूद हैं, थोड़ी देर में आपकी लाइव कॉल देंगे। इमरान खान साहब की नाहक कैद को 1000 दिन मुकम्मल हो गए हैं। पीटीआई के जनरल सेक्रेटरी सलमान अकबर राजा ने लाहौर प्रेस क्लब के बाहर योम मजदूर रैली से आज खिताब भी किया है। सवाल उनकी तरफ से या हमारी तरफ से या लोगों की तरफ से कि क्या अगले इलेक्शन तक जेल ही अब इमरान खान साहब का मुकद्दर है, और क्या इस हवाले से कोई गैर तहरीरी माहिदा पहले ही पीटीआई क्यादत कर तो नहीं चुकी? बिलाल साहब
6: ये देखें जो जाहिरी हालात है ना वो कुछ इसी तरह की पिक्चर पेंट करते हैं। ये मैं ये नहीं कह रहा कि खान साहब जो है वो कोई मतलब उनके इलम में ये बात है, लेकिन बाहर जो लोग हैं जैसे बैरिस्टर गौहर हैं, सुहेल अफरीदी हैं, ये लोग आए तो बड़े एंथुजियाज्म के साथ थे। आपको याद होगा कि जब अली मिन गंडापुर को हटाया गया था
5: जी बिल्कुल सही,
6: तो लगता था कि अब तो बस मतलब ये कि देखें 2024 नवंबर की तारीख थी जब ये लास्ट जो एहतजाज था, एक बड़ा एहतजाज पीटीआई की तरफ से सामने आया था। उसके बाद तो कोई बड़े जलसे भी जो है वो पीटीआई की तरफ से सामने नहीं आए, केपीके के अंदर कहीं पे वो ऐसा कोई बड़ा क्राउड जो है वो नहीं इकट्ठा कर सके जिसको आप सेलिब्रेट कर सकें। फिर उन्होंने एक वो इमरान खान की रिहाई की फोर्स बनानी थी, उसका जो है ना मतलब क्या उसकी रजिस्ट्रेशन हुई, किसने करवाई, कितने बंदे उसके अंदर रजिस्टर हुए, तो जमा कहते हैं ना जुबानी जमा खर्च जो है वो सिर्फ नजर आता है क्यादत की तरफ से। और अब पीटीआई की अपनी जो मतलब के जो आप कह लें कि कुछ लोग जो इमरान खान साहब के बड़े करीब थे वो अब जो है ना वो सवाल ये उठा रहे हैं कि आया जो क्यादत बाहर मौजूद है जिस तरह के सुहेल अफरीदी हैं और दूसरे लोग हैं, ये चाहते भी हैं कोई तहरीक जो है ना वो रन करना या नहीं जो है ना वो चाहते। अलीमा खान की तरफ से भी हमने जो है ना वो देखा है कि सिर्फ बयानात की हद तक, लोगों को कॉल करने की हद तक जो है वो मामला है, लेकिन कोई इतना सीरियस जो है ना वो देखें 1000 साल का मतलब 1000 दिन का मतलब है कि 3 साल से ऊपर जो है वो खान साहब को जो है ना वो हो गए हैं जेल जेल के अंदर, तो एक बड़ा जो है ना वो टाइम पीरियड है। 4 साल बाद तो वैसी हुकूमत जो है ना वो अपना टाइम पीरियड जो है ना वो पूरा
5: बिल्कुल
6: पूरा कर लेती है।
5: अच्छा
6: तो लगता है कि कोई इस तरह का फॉर्मूला जो है वो ऑलरेडी तय है कि इस इलेक्शन तक जो है ना वो खान साहब बाहर नहीं आएंगे।
5: ठीक। अच्छा अभी सोहेल अफरीदी साहब की बात की आपने, वो कहते हैं सूबे को इसके हक की गैस ना मिली तो आवाम के साथ मिलकर एहतजाज करूंगा। उन्होंने मजीद कहा कि खैबर पख्तूनख्वा गैस पैदा करने वाला सूबा होने के बावजूद बदतरीन लोड शेडिंग का शिकार है। क्या सूरत है ओवरऑल, कैसी क्या ओवरऑल गैस की केपी में लोड शेडिंग बाकी जगहों से ज्यादा हो रही है?
6: जी देखें जो इस वक्त गैस की लोड शेडिंग है वो तकरीबन हमने सर्दियों के महीनों में देखा था कि जब गैस की जरूरत ज्यादा होती है, गर्मियों के अंदर हुकूमत की पहली प्रायोरिटी जो है वो इंडस्ट्रीज होती है, और ये हुकूमत पहले ही वाजे कर देती है कि जब सर्दियां आती हैं क्योंकि सर्दियों के अंदर खपत भी ज्यादा होती है और हमारे यहाँ पे सर्दी भी दो महीने तो बहुत ज्यादा पड़ती है, तो उसमें हुकूमत की कोशिश होती है कि लोगों को कम से कम गीजर के लिए और इलेक्ट्रिक हीटर के लिए, मैं खुद मतलब कि जितनी देर भी हम लोग सर्दियों में कोई ऐसी तंगी नहीं थी, लेकिन गर्मियों के आते ही जैसे ही यूजेज कम हुआ है कि अब सिर्फ चूल्हे जलाने हैं आपने और तो कोई आपका और तो कोई मतलब यूज ही नहीं है, तो अब वो चूल्हे जलाने के लिए भी जो है सारा दिन जो है ना वो गैस अवेलेबल नहीं होती, तो वो आपको हैरत होती है कि कहाँ इतनी गैस जो है ना वो चलेगी। लेकिन बहरहाल हुकूमत जो है वो इंडस्ट्री को जो है ना वो प्रायोरिटी देती है, तो जो इंडस्ट्रियल एरियाज हैं उसके साथ जो घरेलू एरियाज जो है ना वो लगते हैं वहां पे सारा सारा दिन भी अवेलेबल है। उसके अलावा जो बाकी मार्केट के जो एरियाज हैं वहां पे जो क्या कहते हैं अपना हुकूमत की प्रायोरिटी होती है कि लोग सिलेंडर वगैरह जो है ना कमर्शियल सिलेंडर वगैरह यूज करें, तो वहां पे जो है ना वो लोड शेडिंग ज्यादा की जाती है, और नॉर्मल एरियाज के अंदर जो है ना वो नॉर्मल जो हुकूमत की एक रूटीन है सुबह 5 बजे से लेके 9 बजे तक और फिर जो है ना वो 12 बजे से लेके 2 बजे तक और फिर शाम 5 बजे से लेके 9 बजे तक, ये टाइमिंग है, इस टाइमिंग के अंदर जो है ना वो गैस अवेलेबल होती है।
5: अच्छा वफाकी वजीर तवने अवैस लगारी कहते हैं गुज़श्ता रोज हमें LNG गैस मौसूल हो चुकी है, बिजली की लोड शेडिंग का वो कहते हैं मुकम्मल खात्मा हो गया है। حکومت نے لوڈ مینجمنٹ کو عوامی ریلیف مینجمنٹ کا نام بھی دیا تھا, تو کیا اس بار حکومتیں عوام کو بجلی کے بلوں میں بھی ریلیف دیں گی لگتا ہے آپ کو؟
6: جی دیکھیں, پچھلے سال جب یہ نئی پی ٹی ایم کی حکومت آئی تھی تو مریم نواز نے بھی جو ہے وہ وزیر اعلیٰ بنتے ہی ایک اچھے ریلیف کا جو ہے نا وہ اعلان کیا تھا. اور ضرورت ہوتی ہے, جب گرمیوں کا مہینہ آتا ہے تو آپ کو پتا ہے کہ لوڈ جو ہے وہ بڑھ جاتا ہے, نہ چاہتے ہوئے بھی پنکھے لائٹیں اور یہ مطلب یہ کہ کولر وغیرہ یہ چیزیں جو ہے نا وہ چلتی ہیں, تو جو آپ کا جو کنزیومر ہوتا ہے جو اپنے کوشش کرتا ہے کہ اس کا بل 100 یونٹ سے 200 یونٹ سے کم رہے, وہ بھی جو ہے نا وہ نہ چاہتے ہوئے اس کو اس سے جمپ جو ہے نا وہ کرنا پڑتا ہے, اسے باہر نکلنا پڑتا ہے, اور اس سے آپ کا جو بل ہے وہ ایکسپوننشلی جو ہے نا وہ آپ کا وہ زیادہ آتا ہے. تو اب حکومت جو سولر کی نئی پالیسی لے کر آیا ہے وہ بھی بڑی عجیب ہے کہ ایک طرف جو ہے وہ سولر صارفین جو ہے وہ آپ کو 4000 میگا واٹ جو ہے وہ بجلی مفت اور سستی جو ہے نا وہ پیدا کر کے دے رہے ہیں, لیکن اس کا بھی سارا بوجھ جو ہے وہ اپنے صارفین کے اوپر جو ہے نا وہ ڈالا ہوا ہے کہ وہ جو آپ کو 4000 میگا واٹ مل رہا ہے وہ آپ 13 روپے یونٹ میں ان سے خرید رہے ہیں, اور آگے عوام کو وہی جو یونٹس ہیں وہ 40-40 روپے میں جو ہے نا وہ دے رہے ہیں. تو اگر کم سے کم جو ہے نا وہ آپ اتنی کمائی جو ہے وہ لوگ وہاں سے کر رہے ہیں تو اس کے ذریعے جو ہے وہ عوام کو کوئی نہ کوئی ریلیف جو ہے وہ ضرور ملنا
5: چاہیے. چلیں کالز کی طرف چلیں گے جناب. اسٹوڈیوز میں رابطے کے نمبر 416-593-0003. فرسٹ کالر ہے 6910, آپ آن ایئر سر. 6910 آپ آن ایئر سر, بات کیجیے. جی وعلیکم السلام.
7: یہ کہ دن بہ دن گیس کے پرائسز بڑھتے ہی چلے جا رہے ہیں, یہ تو بڑی ایک عجیب سی تجربہ کیا گیا ہے پوری دنیا میں, خالی پہلی دفعہ نہیں ہو رہا. ہم تو خیر اس سے وہ سنبھالا ہے, یہ ہمیشہ ریپبلکن جب بھی بیٹھتے ہیں کوئی نہ کوئی نئی جنگ چھیڑتے ہیں, ایک ہسٹری ہے. تو اور اس کا سب سے زیادہ نقصان غریب ملکوں کو ہوتا بہت ہے, یہ کہ لگتا ہے یہ غربت کی جگہ غریب ختم کرنے کے چکر میں لگے رہتے ہیں نئے نئے. حالانکہ پوپ نے بھی بڑا اچھا اسٹیٹمنٹ دیا تھا کہ بگاڑنے میں تو سیکنڈ لگتے ہیں لیکن بنانے میں کئی سال لگ جاتے ہیں, لیکن اللہ تعالیٰ ان لوگوں کو بھی ہدایت دے جو کہ اس ٹائپ کے لوگ ہیں. اور پاکستان کے حوالے سے تو پھر وہی ہے کہ ہاں کچھ بہتری نظر آئی تھی, لیکن اب ہے یہ کہ جب تک یہ جنگ کے آثار ختم نہیں ہوں گے اور اللہ کرے پاکستان کم از کم اس میں اپنا ایک فائدہ تلاش کر لے گا, ایٹ لیسٹ کہ جو انہوں نے ایران سے راہداری کھولنے کی کوشش کی ہے, تو یہ ایک اچھا ہے کہ کم از کم پاکستان کو امریکہ سے یہ تو توقع کرنی چاہیے کہ بھائی ٹھیک ہے آپ کو لڑنا لڑتے رہے, لیکن ہمارے لیے یہ فری ہینڈ دے دے کہ ہم کم از کم ایران سے اپنے تیل کی سپلائی اور گیس کی سپلائی لے لیں. تو میں سمجھتا ہوں شاید ابھی جو لگ رہا ہے کہ فی الحال جو گیس اتنی پیٹرول اتنا مہنگا ہوا ہے لیکن پاکستان میں اس جیسی قیمتیں نہیں پڑی, تو یہ ایک اچھی بات ہے کیونکہ انڈیا میں بھی بڑھنے کے بڑے چانسز ہو گئے خبروں میں آیا تھا, اور پوری دنیا ہی یعنی کہ یہاں تو خیر جو ہو ہی رہا ہے گیس کی پرائسز, اور ایون امریکہ کا بھی یعنی کہ خبریں آنے کے ڈالر پر گیلن, تو یہ تو بہت بڑا
5: وہ ہے. تھینک یو سر, بہرحال بہت شکریہ, اللہ تعالیٰ جو ہے ٹھیک. تھینک یو. 7997 سر آپ آن ایئر ہیں. 7997
8: کیسے ہیں آپ؟
5: جی شکریہ سر, تھینک یو.
8: میں ایک دو بات پوچھنا چاہوں گا آج. ایک تو میں یہ پوچھنا چاہتا ہوں کہ سالسی کا سالس جو ہوتا ہے جو میڈیٹر ہوتا ہے وہ انسان ہوتا ہے یا وہ آرگنائزیشن ہوتی ہے جس کی اپنی دونوں طرف بڑی گریپ ہوتی ہے, وہ دونوں کو سمجھاتی ہے کہ بھائی یہ نہیں ایسے کرنا ہے اور کسی ڈیسیشن پہ لاتی ہے. تو ایک تو سالسی ہوتا ہے اور ایک ہوتا ہے وہ میسنجر ہوتا ہے کہ ادھر کا میسج پکڑا اس کو پہنچا دیا, اس کا میسج پکڑا ادھر پہنچا دیا. میرا سوال یہ ہے کہ ہم نے کافی ہم بہت دفعہ پاکستان میں لوگوں کے لیے مشکلات کھڑی ہو جاتی ہے گورنمنٹ کی غلط پالیسی کی وجہ سے. اب یہ 10-15 دن یا 20 دن جتنے بھی دن اسلام آباد بند رہا ہے یہ تو وہ کنٹری والے ہی جانتے ہیں کہ ان کے ساتھ کیا ہوا ہے. باقی جو یہ گیس ویس کا جو معاملہ ابھی جو بتا رہے ہیں کہ 15 یا 13 ڈالر کا یہ روپے کا لیتے ہیں اور 40 روپے کا دیتے ہیں, تو کیا یہ اسٹیٹ پبلک کے لیے, کیونکہ ابھی یہ مزدوروں کا دن منانے لگے ہیں, یہ تو سب سے بڑی بات تو یہ ہے کہ آپ اپنے ملک میں انصاف اور اپنے ملک میں اپنے لوگوں کے لیے ایماندار ان کے ساتھ نہیں ہے, تو آپ باہر جا کے لوگوں کی نیگوسیشن کراتے پھر رہے ہو. پہلے اپنے ملک کو تو ٹھیک کر لو. ایک تو بات یہ تھی. دوسری آخری بات میں جو کہنا چاہوں گا کہ جو بھی لوگ ہیں اس میں, یہ جو ابھی جو بھی کنٹری میں جو کچھ ہو رہا ہے اس کا ذمہ دار پولیٹیکل گورنمنٹ ہے یا فوج ہے, اگر کچھ نہیں ہوتا پرابلم صحیح ٹھیک نہیں ہوتا. یہ میں نے اب یہ سوال پوچھا ہے میں نے جواب دے دیا.
5: کسی کو وہ ایک منیر نیازی کا شعر ہے किसी को अपने अमल का हिसाब क्या देते, सवाल सारे गलत थे, जवाब क्या देते। 5794 सर आप ऑन एयर हैं। 5794
9: अस्सलाम वालेकुम जनाब। बट्टी साहब ये देखें, जब तक ये जंग लगी है ना, इसमें मसाइल तो होंगे और इन मसाइल में अल्टीमेटली मैं ये कह रहा हूँ कि गवर्नमेंट को चाहिए कि ज्यादा से ज्यादा भाई उनको रिलीफ देना चाहिए, लेकिन गवर्नमेंट की भी कुछ मजबूरियां हैं, IMF भी है। और सबसे बड़ी बात जो है, देखें पाकिस्तान के कम अज कम कहने पे चले सीज फायर तो हुआ है ना भट्टी साहब, ये तो दुनिया तस्लीम कर दी है ना कि चले सालसी। अब ये सालसी देखे, शायद ईरान को तो हम मना ले, अब अमेरिका को मनाना तो बड़ी मुश्किल बात है। तो बात वही होगी जो आपस में बैठ के इन लोगों ने अपनी शरायत तय करनी है। और पाकिस्तान का मसला है कि वो हमेशा इंशाल्लाह पाकिस्तान की बेहतरी और हमायती करेगा ईरान की। तो बाकी रह गई बात भट्टी साहब, इसमें हम ये कभी भी नहीं कहते कि जनाब पाकिस्तानी गवर्नमेंट लोगों के साथ, लेकिन अब यहाँ देख ले, अब यहाँ नहीं, कल भी आपने बताया तकरीबन 400 रुपए के मुतरादब हमारा भी पेट्रोल हो गया, अब हमारा क्रूड ऑयल भी है, हमें क्या गवर्नमेंट कैनेडा ने दिया, कुछ नहीं। ये देखें, ये सरमायादार जागीरदार, इनका नुकता नजर और इनका लूटने का वारदात तरीका एक ही होता है। बाकी रह गई भट्टी साहब, हाँ साहब ने तमाम पते अपने जो है ना वो इस्तेमाल कर लिए हुए हैं। अब एक ही बात है, अब वो भीख मांग रहे हैं अदालत से, यार कभी मुझे जमानत दे दे, मैं थोड़ी देर के लिए बाहर आ जाऊं। भट्टी साहब कब से मैं कह रहा हूं, पॉलिटिशियन वही होता है जो अपने आप को बचाता है, अपनी पार्टी को बचाता है। नवाज शरीफ आपके सामने मिसाल है, 3 दफा क्या उसके साथ इससे ज्यादा नहीं ज्यादती की गई यार। जिस वक्त 2 रुपए की रोटी और 5 रुपए का जनाब आपको मुफ्त चीजें मिल रही थी, 30 रुपए 40 रुपए 50 रुपए आपको चीनी मिल रही थी, उसके साथ मुल्क के साथ बगाड़ किया गया ना, और जिन लोगों ने किया आज वो उसी पे परेशान है और पशेमान है। तो इसलिए सियासत करनी चाहिए मुल्क के खिलाफ, जो लोगों का इंडिया हो जाए, इसराइल हो जाए या अफगानिस्तान, जो उनका नुकता नजर है उससे हट के सियासत करें, सियासत में वापस आए और अपने आप को बचाएं, अपने फॉलोअर्स को बचाएं।
5: थैंक यू, इतना ना करें। थैंक यू, बहुत शुक्रिया। 5415 सर आप ऑन एयर हैं। 5415 वालेकुम सलाम सर जी। वालेकुम सलाम जनाब, मैं आप डिस्कनेक्ट हो गया, चॉइस साहब आप डिस्कनेक्ट हो गए, दोबारा कॉल कर लें। अच्छा हमारे पास 3001 आप बात करना चाहेंगे, 0010 लास्ट 4 डिजिट 0010।
10: सर मेरा आपके सामीन से और आपसे ये सवाल है और बिलाल साहब से कि सब लोग कहते हैं कि लोड शेडिंग होती है, बिल्कुल होती है, लेकिन IPP के मालिक कौन है, कभी आपके किसी सामीन ने बताया
5: तो है सर, बताया तो वो सारे वही बड़े लोग ही हैं सर, IPP के मालकान भी,
10: उनके नाम बड़े के नाम तो पता लगने चाहिए ना,
5: आपके जिम्मे लगाते हैं सर कि वो उनके नाम बताएं। ठीक है सर, थैंक यू, बहुत शुक्रिया। 6141 सर आप ऑन एयर हैं। 6141 अच्छा, 5415 वापस आ गए सर, आप बात कीजिए। 5415 आज जरा जल्दी कीजिएगा, टाइम थोड़ा कम है मेरे पास। 5415
11: अस्सलाम वालेकुम, मैं सिर्फ दो बातें करूंगा।
5: जी जी,
11: पहली बात तो ये है कि हमारी तरह उन मुल्कों में गवर्नमेंटों पर प्रेशर होता है। भट्टी साहब आप मुझे बताएं कि कनाडा में कितने महंगाई के खिलाफ जुलूस निकले, कितने मदारे हुए हैं, आप मुझे बताएं अमेरिका में कितने मदारे हो रहे हैं, लोग कितने सड़कों पर बैठे हुए हैं दिन रात। और डोनाल्ड ट्रंप तो वो बंदा है जिसकी उम्र 87 ईयर है और उसने अगला इलेक्शन भी नहीं लड़ सकता, वो उस पर क्या आवामी सोशल मीडिया का दबाव होगा भाई। यार ये बातें मैं कहता हूँ ना, जब मैं भट्टी साहब कहता हूँ कि नीयत का फतूर है, तो फिर ये नीयत का फतूर इन चीजों से नजर आता है कि बंदे का हर वक्त अपने आप को अपने सर में जो मट्टी डालने वाले हालत है ना, इन लोगों को इस चीज से निकलना चाहिए। और एक बात भट्टी साहब, एक बात मुझे सिर्फ एक छोटी सी बात करके खत्म कर रहा हूं बात। भट्टी साहब देखें, या तो आप किया करें तबसरा, मतलब तबसरा रोज वही बात, आप एक पार्टी बन के जब बैठ जाते हैं ना तो फिर हमें भी जवाब देना पड़ता है, हम मजबूर होते हैं, हमें और बात करनी पड़ती है। मैं आज आपसे ये बात करूं कि आप तबसरा करें, हम आपकी ज्यादा रिस्पेक्ट करेंगे।
5: मुझे कह रहे हैं,
11: और आपका भी कद बड़ा होगा।
5: मुझे कह रहे हैं, किसी को कह रहे
11: हैं नहीं, आज जो तबसरा करते हैं भाई आप तो सवाल करते हैं।
5: ठीक है, थैंक यू। 8156 आप ऑन ले रहे हैं। 8156
12: हेलो
5: जी जी आप बात जल्दी बात कीजिए।
12: देखिए आईपीपी का तो सबको पता है किसके 52% तो गवर्नमेंट के अपने 28% सरमाए दारों के पाकिस्तानी बाकी 8% चाइना के 7% को गल्फ के लोगों के कुछ और तो वो तो है नाम भी सबको पता है मियां मंशा के चार हैं शहबाज शरीफ के लड़के सलमान शहबाज का भी एक है
5: अच्छा किया सर आज आपने बता दिया ठीक है सर थैंक यू ब्रदर थैंक यू जांगी तरीन भी अच्छा ठीक है हो गया ठीक है सर जी आज टाइम थोड़ा कम है मैं बाकी कॉल 6141 सर आप ऑन ले रहे हैं 6141
13: अस्सलाम वालेकुम
5: जी वालेकुम सलाम सर
13: पंडित साहब शहबाज शरीफ साहब ने कहा था कि सर मुंडवाते ही ओले पड़े जब हुकूमत में आए थे ना ऊपर से फ्लड आ गया
5: जी जी।
13: फिर जंगें आ गई फिर एक बाजू में जंग फिर दूसरे बाजू में जंग देखें दुनिया भी जानती है कि ये पाकिस्तान अगर आज बांध के कुटाई करता है ना तो अगर इसे एनर्जी सस्ती मिल गई तो इसे संभालेगा कौन तो अपनी हुकूमत पे ट्रस्ट करना चाहिए और इंशाल्लाह पाकिस्तान जिंदाबाद
5: थैंक यू 9558 आप बात करना चाहेंगे 9558 अच्छा चलिए आप सुन रहे हैं बिलाल साहब मैंने बरसबील तस्करा जो है वो उनका मुनीर नियाज़ी का शेर कह दिया था तो भाई के सवालों के जवाब देना चाहेंगे
6: नहीं नहीं वो तो जो है ना कहते हैं अपना सवालों के जवाब अपनी जगह पे लेकिन बहरहाल हमारा बहुत सारे मामलों के अंदर जो तजिया होता है देखें जब आप ग्राउंड रियलिटीज को जो है ना वो देखते हैं ना अभी भाई ने बात की महंगाई की और एहतजाज करने की देखें एक जो है ना वो लेवल होता है उसको आप क्या कह लें कि जब पानी जो है ना वो सर से जो है ना वो गुजर जाता है
5: ठीक
6: तो अभी जो है ना वो देखेंगे वो स्टेज जो है ना वो ठीक है कि हम हुकूमत की भी जो है ना वो सपोर्ट अपनी जगह पे होती है लेकिन जब आप देखते हैं कि हुकूमत अपनी अयाशियां जो अपने मामलात हैं उनको जो है ना वो नहीं कवर करती और सारा का सारा बोझ जो है सिर्फ आवाम के ऊपर ही डाल देती है तो फिर जो है ना वो बहरहाल एक जो है ना सवाल जो है ना
5: और सर थैंक यू वेरी मच बहुत शुक्रिया वीकेंड है आप भी दो दिन रेस्ट कीजिए मंडे इंशाल्लाह आपसे मुलाकात होगी थैंक यू बहुत शुक्रिया
6: जरूर थैंक यू
5: आपकी कॉल का बहुत बहुत शुक्रिया आपसे इजाजत चाहेंगे दुआ में रखिएगा हौसला निहारना बल हौसला भी खोने की चीज इन ऑलवेज फॉलो योर हार्ट क्योंकि सब अच्छे की आवाज़ बशर्ते जिंदगी इंशाल्लाह मंडे शाम 7 बजे आपसे मुलाकात होगी वीकेंड है बच्चों को वक्त दीजिएगा उन्हें आपके वक्त की जरूरत है स्टूडियो इंजीनियर मरियम पर मेजबान अशरफ भट्टी को दीजिए इजाजत अल्लाह हाफिज़ और सपोर्ट दिमाग

0: 93.3 FM.
1: News के लिए हमें दावत दिया है टीम भट्टी रियल स्टेट. For all your real estate needs, call तलहा भट्टी 647-295-7861. 647-295-7861.
2: पेश खिदमत है आज की अहम खबरें. अमरीकी सदर डोनाल्ड ट्रंप का कहना है कि ईरान की भिजवाई गई नई तजवीज से मुतमईन नहीं हूं. उनका कहना था कि ईरान पर हमारे पास दो ही रास्ते हैं, उन्हें तबाह कर दें या मुआहिदा कर लें. इससे पहले ईरान ने गुज़श्ता रोज अमरीका के साथ मुज़ाकरात के लिए नई तजावीज का मुसव्वदा पाकिस्तान को भेजा था. ईरान की पार्लियामेंट के नायब स्पीकर का कहना है कि आबनाए हुरमुस के मुकम्मल कंट्रोल का हक फितरी तौर पर सिर्फ हमारा है. उधर अमरीका ने एक ताज़ा धमकी में खबरदार किया है कि आबनाए हुरमुस से गुजरने वाले तिजारती जहाज ईरान को टोल फीस अदा न करें. अमरीकी सदर डोनाल्ड ट्रंप ने दावा किया है कि अगर हम अभी ईरान को छोड़ दें तो उन्हें तामीर नौ में 20 साल लगेंगे. मुतहदा अरब अमारात के सदर के मुशीर का कहना है कि ईरान के किसी भी यकतरफा समझौते या इंतजाम पर भरोसा नहीं किया जा सकता. उधर ईरान का कहना है कि जो ममालिक ईरान के खिलाफ जारियत में शरीक हुए और अपनी सरजमीन को ईरान पर हमलों के लिए इस्तेमाल करने की इजाज़त दी वो जिम्मेदार हैं और उन्हें जवाबदेह ठहराया जाना चाहिए. ईरानी वजीर खारजा अब्बास अराकजी का कहना है कि जंग से अमरीका को अब तक 100 अरब डॉलर का नुकसान हुआ है. सदर डोनाल्ड ट्रंप ने कहा है कि जंगमंदी के बायस ईरान के खिलाफ कार्रवाइयाँ ख़त्म हो चुकी हैं, लिहाजा उन्हें जंग जारी रखने के लिए कानून साजों की इजाज़त दरकार नहीं है. अमरीकी सेनेट में ईरान जंग के खात्मे के लिए करारदाद छठी मरतबा नाकाम हो गई. गैर कानूनी तौर पर हिरासत में लिए गए साबिक सेनेटर मुश्ताक अहमद को इसराइली फौज ने आज़ाद कर दिया है. पाकिस्तान सुपर लीग के एलिमिनेटर टू में एक सनसनी खेज मुकाबले के बाद हैदराबाद किंग्समैन ने इस्लामाबाद यूनाइटेड को 2 रन से हराकर फाइनल के लिए क्वालिफाई कर लिया. इन खबरों की तफसील आप सुन सकेंगे रात 8 बजे.
3: खास खबरें जुबैरुद्दीन साहब आपके लिए पेश किया करते हैं. स्टूडियोज़ में रबते के नंबर 416-593-0003. गैलेक्सी इंटरनेट एक्सचेंज का आज का रेट है 203.90 रुपये. डेबिट और ईमेल ट्रांसफर के थ्रू आप ट्रांजेक्शन कर सकते हैं. पाकिस्तान के किसी भी बैंक में आप यहां से ट्रांजेक्शन कर सकते हैं. अकाउंट नहीं है, कैश बैंक ड्राफ्ट भी हासिल कर सकते हैं. घर बैठे 24 घंटे ऑनलाइन मनी ट्रांसफर कीजिए. gondarbrothers.com पे आप लॉगिन हो जाइए. आज का रेट है 203.90 रुपये. कॉल कर लीजिए 905-306-0000. आज फ्राइडे है, इस्लामी कदरों के प्रोग्राम रोशनी से प्रोग्राम का आगाज़ किया करते हैं. अंजुम करिश्ता वैक्सीन कैम्प के हवाले से गुफ्तगू करेंगे. मिदा फर्नीचर पे आपको ले चलेंगे फ़ोन. मिदा साहब से आपको मुलाकात करवाएंगे और डेट कंसल्टेशन के हवाले से अहमद मलिक साहब हमारे साथ होंगे और ग्लोबल ट्रैवल टूर से कामरान रशीद साहब से आपकी मुलाकात करवाएंगे. कनेडियन इंग्लिश एयरलाइन 7:30 बजे, तफसीली खबरें 8 बजे, लाइव कॉल्स आपकी लेंगे तकरीबन 8:30 बजे के करीब. और भी कुछ मौजूद हमारी और आपकी बातें हैं, लेकिन ये सब को सुनने के लिए आपको हमारे साथ रहना है. अब से 9 बजे तक मैं आपका होस्ट और दोस्त अरशद भट्टी हूँ. प्रोग्राम का आगाज करते हैं हम इस्लामी कदरों के प्रोग्राम रोशनी से.
4: बिस्मिल्लाहिर्रहमानिर्रहीम. सूरह निसा में इरशाद बारी ताला है, बेशक अल्लाह उसको नहीं बख्शेगा कि उसके साथ शरीक ठहराया जाए और उसके सिवा जिसके लिए चाहेगा बख्श देगा. और जो शख्स अल्लाह के साथ शरीक ठहराता है उसने बहुत बड़े जुर्म का इतकाब किया. सही मुस्लिम में रिवायत है, हज़रत अब्दुल्ला बिन मसूद रज़ियल्लाहु अन्हु से रिवायत है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जन्नत में वो शख्स नहीं जाएगा जिसके दिल में एक ज़र्रा के बराबर भी कब्र होगा. पूछा गया कि कब्र क्या है, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, हक को नज़रअंदाज करना और लोगों को हकीर समझना. इस दुनिया में सबसे ज़्यादा खिलाफ वाक़ बात यह है कि खुदा के सिवा किसी और को बड़ाई का दर्जा दिया जाए, यही खुदा के नज़दीक सबसे बड़ा जुर्म है. आदमी अगर अपने आप को बड़ा समझ ले तो ये कब्र है, और अगर वो किसी दूसरे को बड़ा करार दे तो उसी का नाम शिर्क है. खुदा की मार्फत खुदा के सिवा दूसरी तमाम अजमतों को ढा देती है बशमूल अपनी अजमत के. खुदा के सिवा दूसरों की अजमत मानने का नाम शिर्क है और अपनी अजमत मानने का नाम कब्र है. मौजूदा दुनिया इम्तिहान की दुनिया है, इसीलिए यहाँ हर किस्म के लोगों को बसने के मौके मिलते हैं, मगर आखरत की दुनिया आइडियल दुनिया होगी. वहाँ सिर्फ वही लोग इज्जत का मकाम पाएंगे जिन्होंने मौजूदा आजमाइशी दुनिया में ये सबूत दिया है कि वो हकीकत वाकई की सतह पर जीने की सलाहियत रखते हैं. कब्र और शिर्क की सतह पर जीना गैर हकीकी सतह पर जीना है, इसीलिए जो लोग कब्र और शिर्क की सतह पर ज़िंदगी गुजारेंगे वो आखिरत की अबदी दुनिया में बसने के लिए सरासर नाअहल ठहरेंगे. جنت ان اعلیٰ انسانوں کے لیے ہے جو خدا کی بڑائی میں جیتے ہیں، جہنم ان پست لوگوں کا مقام ہے جو غیر خدا کی بڑائی میں جیے، خواہ یہ جینا خود اپنی بڑائی میں ہو یا اپنے سوا دوسرے کی بڑائی میں۔ اللہ رب کریم تمام طاقتوں سے بڑھ کر طاقتور ہیں، تمام فیصلوں کا سرا اسی کے ہاتھ میں ہے۔ ایسی حالت میں جو شخص اللہ کو پالے اور اس کی طرف سے مستقل اندیشے میں مبتلا ہو جاتا ہے، ہر معاملے میں وہ سوچنے لگتا ہے کہ خدا کی عدالت میں کہیں مجھ کو اس کا ذمہ دار قرار نہ دے دیا جائے۔ اپنے کو بچانے کا جذبہ اس کو مجبور کرتا ہے کہ لوگوں سے معاملہ کرنے میں وہ حد درجہ محتاط رہے، لوگوں کے ساتھ وہ ہمیشہ فیاضی کا سلوک کرے، وہ لوگوں کے حق سے زیادہ انہیں دے۔ اس کا کوئی ساتھی یا اس کا ماتحت اگر کوئی غلط کام کرتا ہے تو وہ اس کا خطرہ اپنے اوپر محسوس کرتا ہے، کیونکہ وہ سوچتا ہے کہ خدا اگر قیامت کے دن کہہ دے کہ تمہاری وجہ سے اس کو یہ جرت ہوئی تو میرے پاس کیا عذر ہوگا۔ اس کی لا علمی میں ظلم کا ایک واقعہ ہو تب بھی وہ کام چاہتا ہے۔ اگر خدا کے یہاں یہ کہا جائے کہ تم عوامی قائد بنے ہوئے تھے تو تم اس سے باخبر کیوں نہ ہوئے تو میں خدا کو کیا جواب دوں گا۔ اس کے دائرے میں کوئی شخص کسی کو ستاتا ہے تو وہ بیتاب ہو جاتا ہے، کیونکہ وہ ڈرتا ہے کہ اگر خدا یہ کہے کہ تم نے اپنی کاروائیوں سے جو ماحول بنایا اس کی وجہ سے ایسا واقعہ ممکن ہو سکا تو میں کس طرح اپنے آپ کو بریزمہ ثابت کروں گا۔ کوئی شخص اس کی مدد کے لیے پکارتا ہے اور وہ ایک عذر کر کے آگے بڑھ جاتا ہے تو وہ لرز اٹھتا ہے، کیونکہ یہ احساس اس کو پریشان کر دیتا ہے کہ قیامت میں اگر خدا یہ کہہ دے کہ تم نے اپنے جس کام کو عذر بنایا اس سے زیادہ ضروری یہ تھا کہ تم اس کو چھوڑ کر میرے بندے کا ساتھ دیتے تو میں کیا کہہ کے چھوٹ سکوں گا۔ اللہ رب کریم نے ایک انسان کے دوسرے انسان پر بہت حقوق رکھے ہیں، حقوق العباد بہت اہمیت کے حامل ہیں، ان کو ادا کیجیے، اللہ رب کریم انشاءاللہ آپ سے راضی رہے گا۔ پروگرام کے اس سلسلے کو یہیں ختم کرتے ہیں، اپنی رائے آپ ہمیں 416-593-0003 پر دے سکتے ہیں۔ ریڈیو پاکستان ٹورانٹو FM 101.3، ہمارے اسٹوڈیوز میں رابطہ کے نمبر 416-593-0003، 24 گھنٹے ہمارے نشات آپ ریڈیو پاکستان .fm پہ سن سکتے ہیں، فیس بک پہ ہمارا پیج ریڈیو پاکستان ٹورانٹو سے بھی لائک کیجیے، ٹیون ان پہ ہمارا پروگرام اویلیبل ہے۔ فون کے ذریعے سننا چاہیں 647-506-0003 پہ کال کر کے ہمارا پروگرام سن سکتے ہیں۔ ہمارا ٹیلی ویژن چینل ٹورانٹو 360 ٹی وی، تمام آئی پی ٹی وی باکسز، جادو بول زوم، بس کے ساتھ ساتھ ایپل ٹی وی، امیزون فائر ٹی وی، روکو ٹی وی کے ساتھ ساتھ ٹوبر ایپ کے تھرو راجرز پہ بھی آپ ہمارے نشان دیکھ سکتے ہیں۔ ہماری ایپ بھی آپ فری ڈاؤن لوڈ کر سکتے ہیں، ایپ اسٹور پہ جا کر ٹائپ کیجیے ٹورانٹو 360 ٹی وی، اینڈرائڈ آئی فون دونوں کے لیے ہماری آپ فری ڈاؤن لوڈ کر سکتے ہیں۔ دو چینل ٹورانٹو 360 ٹی وی اور ٹورانٹو 360 انٹرٹینمنٹ آپ دیکھ سکتے ہیں۔ ریڈیو پاکستان ٹورانٹو کی آن لائن نشان بھی 24 گھنٹے ہماری ایپ کے تھرو آپ سن سکتے ہیں۔ آپ کا اپنا ٹیلی ویژن چینل ہے، دیکھا کیجیے، اپنا فیڈ بیک بھی ضرور دیا کیجیے۔ ریئل اسٹیٹ کے والے سے کوئی سروس چاہیے، ٹیم بھٹی سے رابطہ کیجیے، کال تالاب بھٹی 647-295-7861۔ آپ کو گھر خریدنا ہے یا اپنا گھر بیچنا ہے، آپ کال کر لیجیے، از اے ویری گڈ ٹائم اسپیشلی فار دی بائر، دس از بائی مارکیٹ، اور بہت اچھی آپشن، بہت اچھے اس وقت آپ کے لیے گھر بھی موجود ہیں اور اس کے ساتھ ابھی کنسٹرکشن کے بہت اچھے پروجیکٹس موجود ہیں۔ آپ تعالیٰ کو کال کر لیں، اپنا ای میل ایڈریس بھی ٹیکسٹ کر سکتے ہیں، ڈیٹا بیس میں سے ایڈ کر لیں گے، جو بھی نیا پروجیکٹ یا ڈیٹیل آئے گی آپ کو ملتی رہا کرے گی۔ آپ ای میل ایڈریس ٹیکسٹ کیجیے یا کال کر لیجیے تالاب بھٹی 647-295-7861، 647-295-7861۔ ریڈیو پاکستان ٹورانٹو CMR 101.3 FM، آپ کو بتا دیں کہ ریڈیو پاکستان ٹورانٹو کے نشریات 7 سے 9 بجے آپ CMR 101.3 FM پہ سنتے ہیں۔ ہمارے ٹیلی ویژن چینل ٹورانٹو 360 ٹی وی پہ آپ براہ راست دیکھ بھی سکتے ہیں، جی ہاں، 7 سے 9 بجے ہمارے ٹی وی چینل پہ بھی یہ پروگرام براہ راست آپ کے لیے نشر کیا جاتا ہے، ٹیلی کاسٹ کیا جاتا ہے، یعنی سنیے بھی اور دیکھیے بھی۔ 416-593-0003 ریڈیو پاکستان ٹورانٹو CMR 101.3 FM، میں آپ کا ہوسٹ دوست ارشد بھٹی ہوں۔
0: You are listening to Radio Pakistan.

0: Talabartico, call me lang.
1: Talabart 647-295-7861. Reconstruction projects, residential and commercial properties. Special packages for first-time home buyers. A member of dedicated real estate professional team. Talabart 647-295-7861.
0: तलावट
1: 647-295-7861.
2: बहुत खुशबू आ रही है खाने में. ऐसा लग रहा है जैसे घर के पिसे हुए मसालों से बना हो.
3: अरे खुशबू कैसी नहीं होगी, ये हांडी के मसालों का कमाल है जो चुन चुन के इकट्ठे किए गए हैं खास हमारे लिए ताकि ये लज्जत और स्वाद हमें मिल सके.
4: हांडी मसाले, बिल्कुल घर जैसा स्वाद.
5: फॉर होलसेल इंक्वायरी कॉल 416-746-5550-746-5550.
6: अगर आप अपने फ्रेंड्स और फैमिली को कनाडा बुलाना चाहते हैं तो शहबाज अकबर उनकी इंतहाई प्रोफेशनल टीम आपको मुकम्मल कंसल्टेंसी फराहम करेंगे. अगर आप रिफ्यूजी क्लेम करना चाहते हैं या इमिग्रेशन रिफ्यूजी बोर्ड में किसी भी किस्म के अपील करना चाहते हैं, बिजनेस इमिग्रेशन अप्लाई करना हो, स्किल्ड वर्कर क्लास हो, कैनेडियन एक्सपीरियंस क्लास, स्टूडेंट वीजा या सुपर वीजा अप्लाई करना चाहते हो या फिर फैमिली स्पॉन्सरशिप, तो हमारी एक्सपर्ट टीम आपकी मुकम्मल रहनुमाई करेगी. दो लोकेशन से आपको सर्व करते हैं, ईस्ट में मार्कम एंड शेपर्ड, वेस्ट में हाईवे 10 और स्टील्स का इंटरसेक्शन. अभी रब्ता कीजिए 416-855-9464. शहबाज अकबर साहब के रब्ते के नंबर 416-855-9464. ग्रीन स्टार इमिग्रेशन. कर्ज इंसान का जहनी सुकून छीन लेता है. अगर आप कर्ज के बोझ से परेशान हैं तो ऑल डेट सॉल्यूशन के एम सिद्दीक से राबिता कीजिए 416-671-0577. जीटी भर में 4 लोकेशन से आपको सर्व करते हैं. मुकम्मल राजदारी और फीस आपके केस के सेटल होने के बाद लेते हैं. केस देखने के बाद मुकम्मल गारंटी के साथ आपको बताएंगे कि कितने फीसद तक कर्ज माफ हो सकता है और फिर सूद से पाक आसान अकसात में आप अदायगी कर सकेंगे. कलेक्शन कॉल आना हो जाएंगी बंद और आपकी परेशानियां जाएंगी खत्म. अभी एतमाद के साथ कॉल कीजिए 416-671-0577.
7: The best gourmet pizza with best prices, Pizza Pop, 3075 Ridgeway Drive, Mississauga, or visit pizzapop.ca. Family ke saath dine-in karein ya take-out. Bachchon aur badon sabhi ki pehli choice, Pizza Pop. Laziz aur mazedar tandoori chicken pizza, cheese steak pizza, chicken shawarma pizza. Exclusive family offer, large tandoori chicken pizza, large cheese pizza, 2 dipping sauce, 3 cans of pop for $24.99 only. For more information and take-out order, call 905-828-0985. It's 905-828-0985. Pizza Pop, 3075 Ridgeway Drive, Mississauga.
6: अपने खुशी के लम्हात को यादगार बनाएं. आइकॉन इवेंट स्पेस में शादी, मेहंदी, रिसेप्शन, बर्थडे पार्टीज, कारपेट इवेंट्स, गजल और कवाली नाइट्स या किसी भी तकरीब के लिए 3 खूबसूरत और शानदार हॉल्स हैं जहां 1200 तक गेस्ट्स की भरपूर मेहमान नवाजी कर सकते हैं. तमाम हलाल डिशेस पाकिस्तानी शेफ की निगरानी में रिवायती जायकों के साथ तैयार की जाती हैं. इन हाउस स्टेजिंग, ऑडियो विजुअल सिस्टम, 10 प्रोजेक्टर स्क्रीन्स, मुकम्मल टेक्निकल सपोर्ट के साथ बहुत ही कन्वीनियंट लोकेशन 6887 डिक्सी रोड, मिसिसागा. एम्पल पार्किंग और क्लोज टू हाईवेज. फॉर मोर इन्फॉर्मेशन एंड बुकिंग कॉल मिस्टर आलम 437-425-2500 और ब्रॉम्पटन में क्वींस मैनर इवेंट सेंटर 2 ऑक्शन लेन ब्रॉम्पटन. फॉर मोर इन्फॉर्मेशन कॉल 416-814-3600 क्वींस मैनर इवेंट सेंटर. अगर आपकी कॉरपोरेशन पर कर्जे हैं जिसकी वजह से आप पर्सनली लायबल हो सकते हैं तो ऐसी सिचुएशन में आप कॉरपोरेट बैंकरप्सी का सोच सकते हैं. इसके लिए अहमद मलिक ऑफ अहमद मलिक कर्जा माफ से राबता कर सकते हैं. साथ साथ अगर अभी तक आपने सीबा लोन पे ऑफ नहीं किया तो याद रखें, दिसंबर से पहले आपको ये लोन पे ऑफ करना होगा. डेडलाइन इज कमिंग सून. अहमद मलिक इस सिलसिले में आपकी मदद कर सकते हैं. मजीद मालूमात के लिए अभी कॉल कर लीजिए 905-783-1922. इट्स 905-783-1922.
8: जी हाँ, 905-783-1922 अहमद मलिक साहब के रबते का नंबर है. मोर देन 2 डेकेड का इनका तजर्बा है. खुदा न खास्ता आप कर्ज के बोझ तले आ गए हैं, बिल्कुल परेशान ना हो, इन्हें कॉल कर लीजिए. मैक्सिमम कर्ज आपका माफ़ करवा देंगे, आसान एक साथ बनवा देंगे. बैंकरप्सी करना है आपने या कॉर्पोरेशन के कुछ मसले चल रहे हैं तब भी आप इनसे रबता कीजिए. सीबा लोन का मसला है, हर तरह का कर्ज जो है आपका माफ़ करवा देंगे. इसके अलावा कुछ इन्फॉर्मेशन भी हमसे लिया करते हैं, कुछ ओवरऑल सूरत हाल पर बात करते हैं. हमारे साथ मौजूद हैं, खुश आमदेद कहेंगे. मलिक साहब, अस्सलाम वालेकुम.
9: بہت بہت شکریہ ارشد بھائی آپ کو اور ریڈیو پاکستان سن رہے تمام لسنرز کو. جی میری طرف سے السلام علیکم.
8: ملک صاحب آپ نے بھی یقیناً دیکھا ہوگا جو رپورٹ آئی ہے برامپٹن میں ہائیسٹ ریٹ آف مارٹگیج ڈیلنکوینسیز ہے, کہ مطلب کیا اس سے مراد کیا ہے کہ مارٹگیج نہیں دے پا رہے ہیں, کچھ حالات بہت خراب ہو رہے ہیں, اور یہ کریڈٹ پہ کیا افیکٹ کرتی ہے؟
9: بہت شکریہ ارشد بھائی. بالکل جی, یہ ریسنٹ رپورٹ ابھی آئی ہے ہمارے سامنے کہ برامپٹن از دا ہائیسٹ جو شہر ہے جس میں ہائیسٹ نمبر آف ڈیلیکوینسیز ہیں مارگیج کی. مین ٹو سے کہ مارگیجز جو ہیں وہ ٹائم پہ پے نہیں ہو پا رہی, اور برامپٹن کے جو ریزیڈینٹس ہیں وہ اس میں سب سے زیادہ آگے ہیں.
8: okay.
9: کہ مارگیج جو ہے اب ٹائم پہ پے نہیں ہو رہی, یعنی کہ سچویشن اس قدر خراب ہو چکی ہے کہ دیکھیں اگر تو کریڈٹ کارڈ کی پیمنٹس ہیں, آپ کی کوئی لون کی پیمنٹس ہیں, اگر اس طرف آپ کی ڈیلیکوینسی آتی ہے تو اس کا حل موجود ہے. لیکن اگر آپ نے اپنی مارگیج میں ڈیفالٹ کرنا شروع کر دیا تو آبویسلی ایٹ دی اینڈ آف دا ڈے آپ کو چھت چاہیے, آپ کو اکوموڈیشن چاہیے, اور اگر مارگیج ڈیلیکوینسیز میں آنی شروع ہو گئی ہیں تو ارشد بھائی کیا ہوتا ہے کہ دیکھیں اگر میری مارگیج کی پیمنٹ ہے $5,500 اور میں نے اس کو بیہائنڈ کر دیا, میری پیمنٹ این ایس ایف چلی گئی ہے, تو یہ $5,500 پہلے تو آٹومیٹکلی 5700 بن جانے ہیں, اور اگر یہ 3 مہینے تک مسلسل یہ کام چلتا رہتا ہے تو 5500 میں تقریباً اتنی اماؤنٹ ہی میرے لینڈر نے وکیل کی فیس کی جگہ لگا دینی ہے کہ اب آپ 3 مہینے کی مارگیج بیہائنڈ ہو گئی ہے, میں آپ کی پراپرٹی فور کلوجر کے لیے لے کے جا رہا ہوں, اگر آپ اس سے باہر نکلنا چاہتے ہیں تو یہ وکیل کی فیس پے کرے. یعنی کہ وہ ایک چھوٹی سی اماؤنٹ آپ کو کافی زیادہ پینلائز کر سکتی ہے, اور مارگیج آپ کو باہر صورت پے کرنی ہے. اب اس کا کریڈٹ پہ کیسے افیکٹ پڑتا ہے کہ ایسے پہ 2013-2014 تک ایسے ہوتا تھا کہ مارگیجز جو ہیں یہ کریڈٹ رپورٹ پہ شو نہیں کرتی تھی.
8: اچھا.
9: لیکن اب ایسی صورتحال ہے کہ چاہے آپ کی اے لینڈر سے مارگیج ہے, بی لینڈر سے مارگیج ہے, یا سی لینڈر سے مارگیج ہے, آپ کی مارگیج آپ کے کریڈٹ رپورٹ پہ ریفلیکٹ کرتی ہے, شو کرتی ہے.
8: اچھا.
9: پہلے ایسا ہوتا تھا کہ اگر میری مارگیج کی پیمنٹ بیہائنڈ ہو بھی گئی ہے تو صرف اور صرف میرے بینک کو پتا چلتا تھا کہ میں نے مارگیج بیہائنڈ چل رہا ہوں. اب کیا ہے کہ میری کریڈٹ رپورٹ پہ یہ 100% ریفلیکٹ کرتی ہے, اور مارگیج رینیول کے وقت یا مارگیج ری فائنینس کرتے وقت یہ چیز آپ کو بہت زیادہ ٹربل کر سکتی ہے کہ آپ کی مارگیجز ٹائم پہ نہیں جا رہے. تو بہرحال سچویشن جو ہے ارشد بھائی اس ٹائم کافی زیادہ خراب ہو رہی ہے, خراب ہو چکی ہے, لیکن بہرحال ہمیں اچھے کی امید رکھنی چاہیے. ہمارا ایسا کوئی لسنر ہے اگر آپ نے اپنے کریڈٹ کارڈ یوز کیے ہوئے ہیں, کنزیوم کیے ہوئے ہیں, آپ سے پیمنٹ نہیں کی جا رہی, آپ کو کسی طرح کے بھی لیگل ایکشن کے نوٹسز آ رہے ہیں, تو پھر یہ جو لیگل آپشن ہم ایڈورٹائز کر رہے ہیں آپ اس آپشن کے متعلق ڈیفینیٹلی سوچ سکتے ہیں. آپ کا قرضہ 75% سے 80% تک ہم پرپوزل میں معاف کروا سکتے ہیں. اگر سچویشن بالکل خراب ہو چکی ہے, آپ نے بینکرپسی فائل کرنی ہے, تو بینکرپسی فائل کرنے سے لے کر بینکرپسی کے ڈسچارج ہونے تک آپ کو مکمل سروس پرووائڈ کی جاتی ہے. اس کے لیے ہماری کنسلٹیشن بالکل فری ہے, اور ہر انفارمیشن کو کانفیڈینشیل رکھنے کی ہم گارنٹی کرتے ہیں. ارشد بھائی میرا کانٹیکٹ نمبر 9057831922 ہے, 9057831922. اس کے ساتھ ساتھ ہمارے تمام وہ دوست جنہوں نے ابھی تک سیپا کے پیسے نہیں دیے, وہ آپ یہ بات یاد رکھیں کہ جس دسمبر میں اس کی ڈیڈ لائن آ رہی ہے, اور گورنمنٹ کافی زیادہ اس کو ریکور کرنے کے لیے ڈفرینٹ اینگلز پہ اس ٹائم کام کر رہی ہے, تو اگر آپ سیپا کے لون سے یہ جو آپ کے سر پہ لٹکتی ہوئی تلوار ہے اس سے جان چھڑانا چاہتے ہیں, آپ کے کریڈٹ کو افیکٹ کیے بغیر آپ کی اس سے جان چھڑانے میں میں آپ کی ہیلپ کر سکتا ہوں. نمبر اگین از ایبسولوٹلی دی سیم ارشد بھائی, 9057831922 پر میرے سے کانٹیکٹ کیا جا سکتا ہے.
8: تھینک یو ویری مچ ملک صاحب, بہت شکریہ آپ کا, اور نیکسٹ ویک انشاءاللہ آپ سے پھر بات کرتے ہیں. تھینک یو, بہت شکریہ,
9: تھینک یو سو مچ.
8: نمبر نوٹ کر لیجیے, احمد ملک صاحب کو ابھی کال کر لیجیے اگر قرض کے بوجھ تلے اگر آپ آ گئے ہیں, بالکل پریشان نہ ہو, میکسیمم قرض آپ کو معاف کروا دیں گے. 9057831922 9057831922 ریڈیو پاکستان ٹورانٹو, سی ایم آر 101.3 FM. پی ایس ایل 11 کے ایلیمینیٹر میں سنسنی خیز مقابلے کے بعد حیدرآباد کنگز مین جو پہلی دفعہ اس لیگ میں شرکت کر رہے ہیں اسلام آباد یونائٹیڈ کو جو تین دفعہ ٹورنامنٹ جیت چکے ہیں دو رن سے شکست دے کر فائنل کے لیے کوالیفائی کر لیا ہے. اتوار کو پشاور زلمی اور حیدرآباد کے درمیان فائنل میچ کھیلا جائے گا. حنین شاہ نے کمال کی بالنگ کی, پلیئر آف دا میچ بھی رہے, چار اوورز میں 37 رنز دیے, دو کھلاڑی آؤٹ ہوئے, لیکن آخری جو ان کا اوور تھا جس میں 6 رنز چاہیے تھے انہوں نے صرف 4 رنز دیے ہیں. اور یہ مقابلہ جو ہے لاہور کے قذافی اسٹیڈیم میں ہوا. حیدرآباد کنگز مین نے مقررہ اوورز میں 5 وکٹ پر 186 رن سکور کیے, ان کے بھی آخری 4 اوورز میں سب سے زیادہ سکور بنا تھا اور 4 اوورز تک مقابلہ تقریباً برابر تھا. آخری اوورز میں تو لگ رہا تھا کہ ایزیلی جیت جائے گا اسلام آباد, لیکن حنین شاہ نے کمال کی بالنگ کی اور انہوں نے 6 کی بجائے 4 رنز دیے اور یوں 2 رن سے اسلام آباد یونائٹیڈ جو ہے یہ میچ ہار گئی. فائنل پشاور اور جہاں اس حیدرآباد جو فرسٹ ٹائم ٹورنامنٹ میں حصہ لے رہی ہے, جو 7ویں اور 8ویں ٹیم جو شامل ہوئی تھی ان میں سے ایک ٹیم جو اب فائنل میں جو ہے انہوں نے کوالیفائی کر لیا ہے.

0: वेलकम बैक टू शोकेस जी। बाबा जी आप क्या कह रहे थे, आप वहां से कंटिन्यू करें फिर
1: मैं ये कह रहा था। देखिए चीमा साहब, बात ये होती है कि मैं ज़ाती तौर पे अपनी बात करता हूँ। मैं जिस महकमे में था वहाँ रिश्वत मांगनी नहीं पड़ती, आपको पता है इस बात। बहुत सारे महकमे पाकिस्तान, हर महकमे ही समझ,
0: पाकिस्तान में किसी भी महकमे में मांगनी नहीं पड़ती, लेकिन क्योंकि वो राष्ट्रीय
1: है। बहुत सारे लोग जो थे आराम नहीं कमा सकते, ठीक है। कैनेडा में आके हर चीज रिस्क के हलाल है सर। आप मेहनत करते हैं, जितनी में आप मैकडॉनल्ड में जॉब कर रहे हैं, आप ऊबर चला रहे हैं, आप कोई फूड इंडस्ट्री में काम कर रहे हैं, आप जितनी मेहनत करेंगे उतना ही पैसा आपको मिलेगा। ये हो ही नहीं सकता कि आप मेहनत करें और आपको पैसा ना मिले, ठीक है।
0: ठीक हो गया जी।
1: कारोबार में भी यही
0: जवाब दे लूं इस पे के नहीं
1: जी।
0: देखिए जी, कारोबार का तो नाम ही है कभी नफा कभी नुकसान।
1: हाँ जी,
0: इसमें कोई शक नहीं। मेरे सारे वो बहन भाई जो यहाँ पे लीगल तरीके से, ये बात अगर आप कर लें तो आई अग्री, लीगल तरीके से जो भी कमाते हैं वो सब रिस्क के हलाल है।
1: हाँ जी,
0: ठीक है जी। अब जब आप आ जाते हैं ना कि यहाँ पे हराम नहीं है, तो ये गलत फहमी है। गलत फहमी इसलिए है, खवातीन हजरात ये जो रोजाना रात को गाड़ियां चोरी करते हैं ना, वो रिस्क के हराम में आ गया। ये जो रोजाना घरों में बैंक जो घरों में रॉबरीज होती हैं, अभी रिसेंटली आपने सुना है ना, ये क्या माल्टन में वो गुरुद्वारे के लिए गए हुए थे, गुरुद्वारे से वापस आए तो सारा उनका कोई 1.5 लाख डॉलर का सामान गायब था। तो वो रिस्क के हराम है।
1: मैं इसमें थोड़ी सी वजाहत करना चाह रहा हूँ।
0: अच्छा, मेरी तकरीर खत्म नहीं हुई, मेरी सारी सुनता
1: हूँ। नहीं, एक छोटी सी वजाहत करना चाह रहा हूँ। रिस्क हलाल और रिस्क हराम, जो आप जिन बातों जिन चीजों की तरफ इशारा कर रहे हैं, वो गैर कानूनी चीजें हैं।
0: वही तो कह रहा हूँ,
1: उसमें रिस्क हराम,
0: यही तो मैंने कहा,
1: रिस्क हराम और रिस्क, वो रिजक तो है ही नहीं, वो तो एक इलीगल चीज।
0: तो फिर ये ना करें कि कनाडा में सारे हलाल खाते हैं।
1: हाँ जी,
2: आपकी बात का जवाब देने लगा हूँ। मुझे ये बताएं, मुझे ये बताएं, रिस्क हलाल, बाबा जी ने बहुत सारा कहा जी कि यहाँ पे हर तरह के जो है ना, जो भी कोई काम कर रहा है वो रिस्क हलाल कर रहा है। जो यहाँ पे वॉलंटियर के नाम के ऊपर लोगों के साथ इस्तेहसाल करते हैं, वो उनका रिस्क हलाल बनता है या रिस्क हराम बनता है बाबा जी?
0: लो जी खवातीन हज़रात, सबसे पहले तो यू ब्रॉट अप अदर टॉपिक व्हिच ऑफ कोर्स वी कैन टॉक अबाउट इट, ठीक है। खवातीन हज़रात, सबसे पहले तो आयशा के पुरजोर इसरार पे, बाकी किसी ने नहीं कहा क्या
1: करें,
0: आयशा के पुरजोर इसरार पे मैं ये कहता हूँ कि इसमें कोई शक नहीं है कि यहाँ पे बहुत मेहनत दरकार होती है। लेकिन इन सब ने इतने प्यारे जवाब दिए कि मेरे पास शायद वो अल्फाज नहीं है कि मैं इनका जवाब दे सकूं, क्योंकि माशाल्लाह ये सारे जिंदगी का तजर्बा साथ लेके बैठे हुए हैं। और माशाल्लाह शी हैव ब्रॉट अप किड्स, ही हैव ब्रॉट अप किड्स, ही इज ब्रिंगिंग अप किड्स, ही इज माशाल्लाह सक्सेसफुल, उसके भी आने हैं, लग पते जाने
3: हैं,
0: तो ये सारा कुछ है। लेकिन खबरतीन इसमें मैं थोड़ा सा कुछ इतना सा एड ऑन कर सकता हूँ शायद, कि जिस तरह उसने कहा ना कि उनका दोस्त बन के रहें, लेकिन एक पुरानी कहावत है कि खुआओ सोने का निवाला ते देखो शेर दी आखन, ठीक है ना। अगर आपको आपका कोई बेटा या बेटी कहती है ना कि आई एम जस्ट गोना गो फॉर स्टडीज 9 o'clock 10 o'clock एट नाइट, नो, ठीक है जी, आई एम गोना गो समवेयर फॉर स्लीप ओवर, ना, ठीक है। और मेरा ख्याल है कि कोई और भी स्लीप ओवर के लिए नहीं आएगा। और मेरे घर का एक असूल है कि घर का हर दरवाजा हर वक्त खुला रहेगा, मेरा बस चले तो मैं वो डोर उतार ही दूं, बट यू नीड दैट फॉर पर्दा कि व्हेनेवर यू आर चेंजिंग और व्हाटएवर, ठीक है। अदरवाइज दूसरा बच्चों के असूल होते हैं। मेरा बेटा जो है, जब उसने जिंदगी में पहली ख्वाहिश की थी ना कि बाबा मुझे साइकिल चाहिए, मैंने कहा था कि बेटा नो वरीज, मैं उसकी मोहब्बत में एक मिनट भी लेके दे सकता था, अल्हम्दुलिल्लाह इतना रब ने दिया था मुझे। मैंने कहा बेटा ओके, व्हेन इज योर नेक्स्ट टेस्ट? उसने बोला कि जी सच सच दिस डेट। मैं कहा ओके, यू गेट मी एज, आई गेट यू बाइक, ठीक है। अगर आप बच्चों को ये आदत डाल दो ना कि चीजें अर्न करें, तो जिंदगी आसान हो जाती है। मेरे माशाल्लाह बेटा, फख्र है मुझे उस पर, अल्लाह ताला उसे सेहत तंदुरुस्ती दे, माशाल्लाह ब्रिस्टर बना है, अपनी मेहनत से बना, بابا جی کے ماشاءاللہ دو بیٹے ہیں, ایک تو خیر میری بیٹی انہوں نے اڈاپٹ کی ہوئی ہے,
1: جی جی
0: ٹھیک ہے, بیٹا بھی اور بیٹی بھی دونوں ہی ماشاءاللہ ڈاکٹر بنے,
1: ٹھیک ہے جی.
0: اور وہ دیکھیں وہ ان بچوں کی مثال ہے کہ وہ پاکستان سے آئے, انہوں نے یہاں کا ماحول اڈاپٹ کیا, ٹھیک ہے, اور پھر ماشاءاللہ اپنی پوری گروتھ کر کے اور ماشاءاللہ دے بوتھ بیکیم ڈاکٹر. اسی طرح طیب کی بیٹی ہے ماشاءاللہ, دیکھیں وہ ایک ایسی مثال ہے کہ اس نے اپنی سٹڈی کی خاطر اسے یہاں پہ سفر کرایا, کیونکہ یہ دنیا میں سب سے زیادہ پیار اپنی بیٹی سے کرتا ہے, اس کے بعد ایک بلا ہے اس کے پاس اس کی شکل دیکھ کے بھی جو ہے نا آتا ہے, ٹھیک ہے. تو اس نے اس کو سیکریفائز کیا کہ بابا لیٹ می کمپلیٹ مائی ڈگری دین آئی ول کم. ماشاء اللہ وہ بھی ڈاکٹر بنی, ڈاکٹر بننے کے بعد وہ یہاں پر آئی اور ماشاء اللہ اس نے وہی محنت جاری رکھی, یہاں پہ آ کے ماحول اسے بگاڑ نہیں سکا.
1: بالکل,
0: ماحول آپ کا گھر کا یا آپ کا خود کا ہوتا ہے, آپ کے اندر کا ہوتا ہے.
1: Let
0: me see کہ فاؤل سٹارٹ گوئنگ کلبنگ, ڈو یو تھنک سو کہ مائی سن از گونا سے پھا یو گو آئی گو؟ میں زندگی میں اپنے بیٹے سے ہمیشہ ایک ہی چیز سے شرمندہ رہا ہوں, اور وہ یہ تھی کہ میں اسموک کرتا تھا, ٹھیک ہے نا. تو جب میں اس کے سامنے اسموک کرتا تھا نا, تو مجھے ایک حق میں نے کھو دیا تھا کہ میں کبھی اس کو منع نہیں کر سکتا, پر لکیلی ہی ڈن گو دے, ٹھیک ہے نا, وہ میری خوش قسمتی ہے. سو میرا خیال ہے کہ جیسے عائشہ نے بھی کہا تھا اور بابا جی نے بھی کہا تھا نا, یہ ہماری مجبوری ہے, یہاں پہ اپنی بیویوں سے کام کروائیں, وہ آپ کی اسٹرینتھ ہے. خود نہ کٹ کٹ کے کس کس کے مر جائیں گے جی, کیا ہوگا کیا نہیں ہوگا. جہاں پہ بھی ان کو موقع ملے لیٹ ہر گیٹ آؤٹ, فرسٹ آف آل دے ول گین دا کانفیڈینس وٹ ایور یو نیڈ یور کمپینین ٹو بی, مطلب جیسا ہونا چاہیے. اور فرض کرو خدا نخواستہ, خدا نخواستہ میں کسی پہ کہتا ہی نہیں, ایک اے ہے بی ہے, یہ میاں ہے یہ بی بی ہے, میاں دنیا جہان کے کام سنبھال کے بیٹھا ہوا ہے, اور خدا نخواستہ اللہ کی مرضی ہے نا جب اس نے لے جانا ہے وہ لے جاتا ہے, تو یہ بیچاری کیا کرے گی جس کو دنیا کا پتہ ہی نہیں.
2: بالکل صحیح.
0: سو ناٹ فار منی سیک, فار کانفیڈینس سیک, فار آل دوز تھنگ وٹ ایور از گونا کم آفٹر یو شی ہیو ٹو فیس, لیٹ ہر بی اے اسٹرانگ وومن. اور وہ اسٹرانگ وومن وہ تبھی بنے گی جب باہر نکلے گی آپ کا جس کو کہتے ہیں نا پہاڑ شیئر کرے. اور یاد رکھیے دنیا پوری میں ماں سے بہتر دوست کوئی نہیں ہے, اور اسپیشلی بیٹیوں کا, ٹھیک ہے. اور آپ کی اگر بیگم بیٹیوں کی دوست بن کے رہے گی نا, تو ٹرسٹ می شی ول فائنڈ آؤٹ ایوری تھنگ لائک دیٹ.
3: سب سے پہلے ہمارے نبی پاک صلی اللہ علیہ وسلم,
0: جب تو نے تقریر کی تھی تو میں نے نہیں بولا تھا, چلو کیری آن.
3: ماں کی گود پہلی درسگاہ ہے,
0: درسگاہ.
3: اور سات سال تک بچوں کو سکول مت بھیجیں, یہ کہا گیا تھا. لیکن ہم کیا کرتے ہیں, 3 سال کے بچوں کو جن کو ابھی بولنا تک نہیں آتا ہم سکول میں ان کو ڈال دیتے ہیں, لیکن سب سے پہلی درسگاہ گھر سے ہی شروع ہوتی ہے,
0: گھر سے ہی شروع ہوتی ہے.
4: کل میری بیٹی کا ایگزام تھا تو ادھر ٹورانٹو میں وہ گئی, تو ایک تو مجھے اسے وہیں سے فون کیا when she was done with the examiner. ماما آئی جسٹ نیڈ ٹو تھینک یو. میں نے کہا اچھا کس چیز کے لیے؟ کہ یو براٹ اس اپ سو کانفیڈینٹلی. میں نے کہا کیوں, یہ تم مطلب آؤٹ آف نو ویئر تم نے مجھے کیوں بات کی؟ کہ میری ایک کولیگ ہے, میں دیکھ رہی ہوں اسے, شی از جسٹ سٹنگ دیئر, اس کو سمجھ نہیں آ رہی ہے. سو لائک آئی وانٹ ٹو ہیلپ ہر, لیکن مجھے سمجھ نہیں آ رہا کہ اس کو ایشو کیا ہے. تو میں اپنے آپ کو اب دیکھ رہی ہوں کہ میں مطلب آئی ایم کانفیڈینٹ, آئی ایم بولڈ انف یا ور ایور. تو اس نے بھی مجھے جب یہ بات کہی نا, تو مطلب مجھے لگا کہ واقعی آئی گیس آئی ایم ایٹ دی رائٹ, آئی ڈیڈ اے گڈ جاب, آئی ایم آن دی رائٹ پاتھ.
0: چلے جی, اب ہم آتے ہیں پروفیسر صاحب, وہ ایک لفظ چلائیے گا جس پہ اب بابا جی کے اور ان کی جلدوں نے والی ہے, میں ان پٹ اس پہ دوں گا. یہ ہے لفظ والنٹیئر. والنٹیئر, والنٹیئر کی یہاں پہ بہت ساری قسمیں ہیں. بابا جی کہتے ہیں, بابا جی کا ایمان ہے, بلکہ انہیں کی زبان ہی سنتے ہیں, والنٹیئر کرنا جو ہے نا بہت ضروری ہے, اور میرے خیال اسکولنگ سے شروع ہو جاتا ہے. بابا جی والنٹیئر کے بارے میں آپ کیا کہتے ہیں؟ یا پہلے شکایتی والے کو, شکایت والے کو
1: شکایت پہلے سن لیں,
0: پہلے شکایت سنیے, لو جی شکایت لگائیں والنٹیئر کے بارے میں.
2: اچھا مجھے شکایت نہیں ہے, میں یہ کہہ رہا ہوں کہ والنٹیئر کا مطلب یہ نہیں ہے کہ اس بندے نے بالکل فری آف کاسٹ ہی آپ کے پاس کام کرنا ہے. والنٹیئر کی 2-3 ڈفرینٹ کیٹیگری ہو سکتی ہیں. کوئی کمیونٹی ورک ہے تو اس کے لیے آپ فری کام کر سکتے ہیں, کوئی این جی او ہے اس کے لیے آپ کام کر سکتے ہیں. اگر آپ کسی مسجد میں جا رہے ہیں تو آپ سمجھے کہ آپ اگر چندہ نہیں دے سکتے, فنڈز نہیں دے سکتے, تو آپ والنٹیئرلی جاب کر کے آپ ان کی جو ہے نا ہیلپ کر سکتے ہیں. लेकिन जहां प्रोफेशनल लाइफ आती है, जहां पे रोजगार का मसला आता है,
0: वहां पे
2: आप कितनी देर वॉलंटियर, जबकि एक बंदा डिग्री लेता है, अगर आप
0: आगे मत जाओ ना, आगे मत जाओ, पर इसका
2: सब मैं चले कर रहा हूँ,
0: पूरा सवाल
2: शोबे में जाता है या मेरे शोबे में जाता है या किसी और शोबे में जाता है, वहां पे इंटर्नशिप होती है जो फ्री ऑफ कॉस्ट होती है, उसके अंदर भी कुछ ना कुछ बजट रखा जाता है। लेकिन जब वो प्रोफेशनल लाइफ में आए और उसे ये कहा जाए कि वॉलंटियर जॉब करो और अनलिमिटेड करोगे, कोई पता नहीं है कब खत्म होगी ये तुम्हारी वॉलंटियर जॉब और कब तुम अर्न करना शुरू करोगे, जहां पे जो अभी जो पिछला हमारा टॉपिक था कि जो पाकिस्तान से आते हैं लोग, वहां पे उन्हें अगर जॉब करके सैलरी मिल रही होती है और वो अच्छे मुस्तकबिल के लिए आते हैं और उन्हें आके अगर मैं ही आगे बैठा हुआ मैं कहा वॉलंटियर जॉब करो, चार महीने
0: बाबा जी आपके सारा सवाल में टाइम खा जाओगे
1: सवाल है बहुत लंबा कर देते
2: जवाब
1: सवाल भी आप ही क्रिएट करी जाते गल है उन्होंने लॉजिकली गल सही है जो कि इस तरह हो इस तरह साल बिल्कुल नहीं होना चाहिए लेकिन एक गल याद रखो मैं हमेशा
0: वेरी वेल सेड अल्फाज दो हो गए वॉलंटियर और एसएसएस साहब
1: अच्छा ये दोनों अलहदा चीज
0: है अलहदा चीज
1: इंडिविजुअल केसेस ने कि किसी पर हो सकता है किसी बच्चे ने ज्यादती हुई है और हुई होनी है यकीन मैं हमेशा हमेशा जरा प्रीच करना है वह करना है कि वॉलंटियर करो वॉलंटियर करोगे तो नौकरियां मिलनगी है खाओ पॉलिटिक्स है खाओ सिटी है खाओ कंपनी है माइक्रोसॉफ्ट वाले तुम कहते हैं साढ़े ना तीन महीने तो कोई जॉब निकलती है वॉलंटियरशिप दियाँ करो जरूर करो लेकिन अपना इस्तेहसाल तो तुम देखना जी तीन महीने बाद चार महीने बाद तुम नहीं जॉब मिल रही लीव इट गल तो वो है ना हूँ तुम यह एक्सपैक्ट करो कि जो असं वॉलंटियर नहीं करांगे ना तो असी कम्यूनिटी के बीच साड़ी कम्यूनिटी जी इंटरैक्शन नहीं होएगा बच्चों का गोरियां नाल
0: अच्छा
1: और जो गोरियां नाल इंटरैक्शन नहीं होएगा ना तो जॉब गोरियां नाल इंटरैक्शन जॉब नहीं मिलेगी
0: अच्छा
4: बिल्कुल भाई मैं तो यही कहती हूँ कैनेडा इज ऑल अबाउट वॉलंटियरिंग वॉलंटियर हम लैंड हुए थे तो तब से वॉलंटियरिंग कर तब से शुरू की थी अभी तक कर
1: रहे हैं
4: बच्चे भी यही कर रहे हैं
0: पहले जुबैर टाइम
3: मेरा ख्याल वॉलंटियरशिप या पेड वॉलंटियर होना चाहिए वॉलंटियर ऐसा नहीं होना चाहिए
0: वॉलंटियर में पेड नहीं होता
3: पेड नहीं होता वॉलंटियर इसका मतलब बदल लेना ठीक है और पेड होना चाहिए जब आपके पास डिग्री है आपके पास वो टैलेंट है जब आप शो करते हैं उसको पेड होना हाँ जब हाई स्कूल में आप जाते हैं आपको को ऑप के नाम पे एक दी जाती है कि आप अपना एक्सपीरियंस शेयर करें तो उसके बाद जब आप कंप्लीट कर लेते हैं आप प्रोफेशनलिज्म में आ जाते हैं मियां साहब वाली बात वो पेड होनी चाहिए
0: चलो शौकत अली वॉलंटियर करने मत फर्ज कर ला कि तू गल काम कितने करना है भला विलेज टेस्ट वाले तेन कह महीना दो साल ना ला फिर वेखा तेरा काम तो फिर काम मतलब वेखा तेन पैसे देने
1: नहीं तो उन्हें किता है ना उन्हें दो महीना वॉलंटियर किता है
0: लो बाबा जी सबसे पहले तो मैं आपको ये बता देता हूँ कि शौकत ने एक दिन भी बगैर पैसे के वहां पे काम नहीं किया फ्रॉम द डे वन He got paid from each and every hour he have worked there.
1: अच्छा जी।
0: दूसरे नंबर पे अब आप जो है ना दो काम इकट्ठे कर रहे हैं वॉलंटियर हर कम्युनिटी के लिए बहुत जरूरी है लेकिन वो वॉलंटियर क्या है जिसमें आप समाज की खिदमत करते हो जिसमें आप किसी ऑर्गेनाइजेशन की खिदमत करते हो यस आई एग्री विद दैट वॉलंटियर कि जी यार ये इलेक्शन है ठीक है बाबा जी इलेक्शन पे हैं तो हम सारे वॉलंटियर जाएंगे कि जी टू हेल्प हिम आउट आई 100% एग्री विद दैट आपकी सिटी जिस सिटी में आप रहते हो सिटी हॉल को किसी चीज की जरूरत है यू गो एज अ वॉलंटियर जब आपका रमजान आता है और आप माशाल्लाह रात को वॉलंटियर करते हो कि गाड़ियां इधर नहीं इधर लगाओ गाड़ियां ये करो वो करो प्लस हर जुमा आता है और बहुत सारे वॉलंटियर आपको नजर आते हैं कि जुमे में पार्किंग लगवा रहे होते हैं क्योंकि हमारी जहां जहां पे भी मस्जिदें हैं वहां पे पार्किंग की बहुत ज्यादा प्रॉब्लम है बहुत ही ज्यादा आपकी मेरी जिंदगी में सबसे बड़ी चीज है कि जब आप बच्चों को सुबह स्कूल लेके जाते हैं ना उस स्कूल के रास्ते में आपको कितने वॉलंटियर स्टॉप गो वाले नजर आते हैं रोड क्लोज करते हैं वो सारे वॉलंटियर हैं पर ये वॉलंटियर है कम्युनिटी वर्क ठीक है जी ये कम्युनिटी वर्क है दिस वॉलंटियर हैज टू बी डन अल्लाह मुझे भी चांस दे तो मैं करूंगा बार बार بلکہ میں والنٹیئر خود ہم لوگ بلکہ بابا جی از دا بیسکلی پائنیئر پہ کہ ہم لوگوں نے سوچا تھا کہ ہم اولڈ ہومز میں جا کے والنٹیئر کریں
1: جی.
0: ہم اولڈ ہومز میں والنٹیئرلی جو ہے نا فوڈ لے کے جائیں
4: جی.
0: یہ والنٹیئر ورک جو ہے یہ بہت ضروری ہے
1: بہت ضروری
0: ٹھیک ہے جی. اب میں مثال لیتا ہوں کہ جیسے عائشہ نے اس میں پوچھا تھا مجھ سے, عائشہ میری ورک شاپ ہے, ورک شاپ مین کہ جہاں پہ گاڑیوں کے ایکسیڈنٹ کا یہ وہ سارے کام ہوتے ہیں, ایوری باڈی نوز اباؤٹ اٹ, اور آپ کو نکال کے یہ سارے میرے کلائنٹس بھی رہ چکے ہیں اور ماشاء اللہ ان کی وجہ سے بہت سارے اور لوگ بھی آتے ہیں, لیکن اللہ تعالیٰ کے فضل و کرم سے اب جب مرضی میری شاپ پہ چھاپا ماریں ایک بھی ایسا بندہ نہیں ہے, حالانکہ یہ مکینک جو ہوتی ہے نا کہتے ہیں سکھانے آتے ہیں مہینہ دو مہینے کام کرتے ہیں, اللہ تعالیٰ کے فضل و کرم سے ہاں یہ ضرور ہے کہ شاید آئی ول ناٹ پے ہم فل پے, میں اس کہوں گا کہ جی آپ کو ملے گا ضرور تاکہ اس کی روٹی روزی تو چلے, اس کا خرچہ تو چلے نا, اف ہی از ولنگ ٹو لرن. ایون کہ وہ جو ایک ہفتہ ہر بندے کو یہ ہوتا ہے نا جی, دو سے تین ہفتے پروویژن پیریڈ ہوتا ہے,
4: ٹھیک ہے
0: جی, وہ پروویژن پیریڈ پہ بھی وی پے دیم, لیکن تب تک ہم کوئی کانٹریکٹ نہیں ان سے سائن کرتے کہ ناؤ یو کین ورک ایٹ دس پے اور واٹ ایور, وی پے دیم. اور خواتین حضرات اگر آپ کے پاس کوئی معصوم پاکستانی یا معصوم انڈین یا کوئی بھی, میں آئی ڈونٹ گو آن اے نیشن اور واٹ ایور, اب فرض کریں میں ایک مثال دیتا ہوں کہ میری فارمیسی ہے اور ایک فارماسسٹ جو ہے کہ مطلب بن کے وہ پاکستان سے آ گیا ہے, تو آف کورس اس کو آپ کو سپورٹ کرنی ہے, سپورٹ کس طرح سے کرنی ہے, بجائے اس کے آپ بولو گے اچھا آ جا ایک تو دوائیاں بنائے گا والنٹیئر, تیرے کو تو لائسنس ہی کو نہیں, یار اس کو ٹائم تو دو, وہ سب سے پہلے اپنا لائسنس لے گا پڑھے گا, پڑھ کے مطلب دو سے تین پیپر ہوتے ہیں وہ دے گا, اور جب دے کے وہ باہر نکلے گا نا تو آف کورس دین تم اس کے پیچھے پیچھے بھاگو گے, اور کوئی پتہ نہیں کل کو آپ سے زیادہ اسٹور بنا کے خود بیٹھا ہو. تو والنٹیئر کا فائدہ ہم اٹھائیں, والنٹیئر کو والنٹیئر رہنے دیں, اور والنٹیئر کو ہے نا لفظ جو ہے وہ ایسا رکھیں کہ وہ کمیونٹی کے لیے کیا جائے جتنا اتنا کم ہے, ٹھیک ہے جی, والنٹیئر کرنا بہت ضروری ہے, لیکن والنٹیئر کا فائدہ اٹھانا بھی بہت ضروری ہے. آئے نا پہلے چار دہاڑیاں لوا, آ نا پہلے کریے بھائی, جا یار جس دن پے مانگی. ایک مجھے کسی نے واقعہ سنایا تھا, میں آپ کی گوش گزار کرتا ہوں, کہ ایک بندے نے کہیں کام شروع کیا, تقریباً وہ والنٹیئر میں 4 سے 6 مہینے کام چلا گیا, چار مہینے کام چلا گیا, اور 4 مہینے کے بعد جب انہوں نے کہا نا کہ جی اوکے نو دس از مور دین انف والنٹیئر, وہ تو قدرتی تھا ایسا کہ اس کو کوئی سپورٹ کرنے والا تھا, ادروائز کیسے چل سکتا ہے یار 4 مہینے کینیڈا میں. تو جب وہ انہوں نے کہا نا کہ اوکے گڈ بائے ٹاٹا آئی ایم لیونگ, کہ جی میں جیسے بابا جی نے کہا جی ایک جگہ دوسری جگہ تین جگہ والنٹیئر, تو وہ اسی دن سے انہوں نے اس کی پے شروع کر دی. سو بیسکلی دیور

0: 93.3 FM.
1: News के लिए मदामतिया है टीम भट्टी रियल स्टेट. For all your real estate needs, call तलहा भट्टी 647-295-7861. 647-295-7861.
2: पेश खिदमत है आज की अहम खबरें. अमरीकी सदर डोनाल्ड ट्रंप का कहना है कि ईरान की भिजवाई गई नई तजवीज से मुतमईन नहीं हूं. उनका कहना था कि ईरान पर हमारे पास दो ही रास्ते हैं, उन्हें तबाह कर दें या मुआहिदा कर लें. इससे पहले ईरान ने गुज़श्ता रोज अमरीका के साथ मुज़ाकरात के लिए नई तजावीज का मुसव्वदा पाकिस्तान को भेजा था. ईरान की पार्लियामेंट के नायब स्पीकर का कहना है कि आबनाए हुरमुस के मुकम्मल कंट्रोल का हक फितरी तौर पर सिर्फ हमारा है. उधर अमरीका ने एक ताज़ा धमकी में खबरदार किया है कि आबनाए हुरमुस से गुजरने वाले तिजारती जहाज ईरान को टोल फीस अदा न करें. अमरीकी सदर डोनाल्ड ट्रंप ने दावा किया है कि अगर हम अभी ईरान को छोड़ दें तो उन्हें तामीर नौ में 20 साल लगेंगे. मुतहदा अरब अमारात के सदर के मुशीर का कहना है कि ईरान के किसी भी यकतरफा समझौते या इंतजाम पर भरोसा नहीं किया जा सकता. उधर ईरान का कहना है कि जो ममालिक ईरान के खिलाफ जारियत में शरीक हुए और अपनी सरजमीन को ईरान पर हमलों के लिए इस्तेमाल करने की इजाज़त दी वो जिम्मेदार हैं और उन्हें जवाबदेह ठहराया जाना चाहिए. ईरानी वजीर खारजा अब्बास अराग़ची का कहना है कि जंग से अमरीका को अब तक 100 अरब डॉलर का नुकसान हुआ है. सदर डोनाल्ड ट्रंप ने कहा है कि जंगबंदी के बायस ईरान के खिलाफ कार्रवाइयाँ ख़त्म हो चुकी हैं, लिहाजा उन्हें जंग जारी रखने के लिए कानून साजों की इजाज़त दरकार नहीं है. अमरीकी सेनेट में ईरान जंग के खात्मे के लिए करारदाद छठी मरतबा नाकाम हो गई. गैर कानूनी तौर पर हिरासत में लिए गए साबिक सेनेटर मुश्ताक अहमद को इसराइली फौज ने आज़ाद कर दिया है. पाकिस्तान सुपर लीग के एलिमिनेटर टू में एक सनसनीखेज मुकाबले के बाद हैदराबाद किंग्समैन ने इस्लामाबाद यूनाइटेड को 2 रन से हरा कर फाइनल के लिए क्वालिफाई कर लिया. इन खबरों की तफसील आप सुन सकेंगे रात 8 बजे.
3: खास खास खबरें जुबैर दीन साहब के लिए पेश किया करते हैं. स्टूडियोज में रबते के नंबर 416-593-0003. गैलेक्सी इंटरनेट एक्सचेंज का आज का रेट है 203.90 रुपये. डेबिट और ईमेल ट्रांसफर के थ्रू आप ट्रांजेक्शन कर सकते हैं. पाकिस्तान के किसी भी बैंक में आप यहां से ट्रांजेक्शन कर सकते हैं. अकाउंट नहीं है, कैश बैंक ड्राफ्ट भी हासिल कर सकते हैं. घर बैठे 24 घंटे ऑनलाइन मनी ट्रांसफर कीजिए. gondarbrothers.com पे आप लॉग इन हो जाइए. आज के रेट है 203.90 रुपये. कॉल कर लीजिए 9053060000. आज फ्राइडे है, इस्लामी कदरों के प्रोग्राम रोशनी से प्रोग्राम का आगाज़ किया करते हैं. अंजुम कुरैशी वैक्सीन कैंप के हवाले से गुफ्तगू करेंगी. मिडा फर्नीचर पे आपको ले चलेंगे फ़ोन. मिडा साहब से आपकी मुलाकात करवाएंगे और डेट कंसलेशन के हवाले से अहमद मलिक साहब हमारे साथ होंगे और ग्लोबल ट्रैवल टूर से कामरान रशीद साहब से आपकी मुलाकात करवाएंगे. कनेडियन इंग्लिश एयरलाइन 7:30 बजे, तफसीली खबरें 8 बजे, लाइव कॉल्स आपकी लेंगे तकरीबन 8:30 बजे के करीब. और भी कुछ मौजूद हमारी और आपकी बातें हैं, लेकिन ये सब को सुनने के लिए आपको हमारे साथ रहना है. अब से 9 बजे तक मैं आपका होस्ट और दोस्त अरशद भट्टी हूँ. प्रोग्राम का आगाज़ करते हैं हम इस्लामी कदरों के प्रोग्राम रोशनी से.
4: बिस्मिल्लाहिर्रहमानिर्रहीम. सूरह निसा में इरशाद बारी ताला है, बेशक अल्लाह उसको नहीं बख्शेगा कि उसके साथ शरीक ठहराया जाए और उसके सिवा जिसके लिए चाहेगा बख्श देगा. और जो शख्स अल्लाह के साथ शरीक ठहराता है उसने बहुत बड़े जुर्म का इतकाब किया. सही मुस्लिम में रिवायत है, हज़रत अब्दुल्ला बिन मसूद रज़ी अल्लाह अन्हु से रिवायत है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जन्नत में वो शख्स नहीं जाएगा जिसके दिल में एक ज़र्रा के बराबर भी कब्र होगा. पूछा गया कि कब्र क्या है? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, हक को नज़रअंदाज करना और लोगों को हकीर समझना. इस दुनिया में सबसे ज़्यादा खिलाफ वाक़ बात यह है कि खुदा के सिवा किसी और को बड़ाई का दर्जा दिया जाए. यही खुदा के नज़दीक सबसे बड़ा जुर्म है. आदमी अगर अपने आप को बड़ा समझ ले तो ये कब्र है, और अगर वो किसी दूसरे को बड़ा करार दे तो उसी का नाम शिर्क है. खुदा की मार्फत खुदा के सिवा दूसरी तमाम अजमतों को ढा देती है, बशमूल अपनी अजमत के. खुदा के सिवा दूसरों की अजमत मानने का नाम शिर्क है और अपनी अजमत मानने का नाम कब्र है. मौजूदा दुनिया इम्तिहान की दुनिया है, इसीलिए यहाँ हर किस्म के लोगों को बसने के मौके मिलते हैं, मगर आखिरत की दुनिया आइडियल दुनिया होगी. वहाँ सिर्फ वही लोग इज्जत का मकाम पाएंगे जिन्होंने मौजूदा आजमाइशी दुनिया में ये सबूत दिया है कि वो हकीकत वाकई की सतह पर जीने की सलाहियत रखते हैं. कब्र और शिर्क की सतह पर जीना गैर हकीकी सतह पर जीना है. इसीलिए जो लोग कब्र और शिर्क की सतह पर ज़िंदगी गुजारेंगे वो आखिरत की अबदी दुनिया में बसने के लिए सरासर नाअहल ठहरेंगे. جنت ان اعلیٰ انسانوں کے لیے ہے جو خدا کی بڑائی میں جیتے ہیں، جہنم ان پست لوگوں کا مقام ہے جو غیر خدا کی بڑائی میں جی، خواہ یہ جینا خود اپنی بڑائی میں ہو یا اپنے سوا دوسرے کی بڑائی میں۔ اللہ رب کریم تمام طاقتوں سے بڑھ کر طاقتور ہیں، تمام فیصلوں کا سرا اسی کے ہاتھ میں ہے۔ ایسی حالت میں جو شخص اللہ کو پالے اور اس کی طرف سے مستقل اندیشے میں مبتلا ہو جاتا ہے، ہر معاملے میں وہ سوچنے لگتا ہے کہ خدا کی عدالت میں کہیں مجھ کو اس کا ذمہ دار قرار نہ دے دیا جائے۔ اپنے کو بچانے کا جذبہ اس کو مجبور کرتا ہے کہ لوگوں سے معاملہ کرنے میں وہ حد درجہ محتاط رہے، لوگوں کے ساتھ وہ ہمیشہ فیاضی کا سلوک کرے، وہ لوگوں کے حق سے زیادہ انہیں دے۔ اس کا کوئی ساتھی یا اس کا ماتحت اگر کوئی غلط کام کرتا ہے تو وہ اس کا خطرہ اپنے اوپر محسوس کرتا ہے، کیونکہ وہ سوچتا ہے کہ خدا اگر قیامت کے دن کہہ دے کہ تمہاری وجہ سے اس کو یہ جرت ہوئی تو میرے پاس کیا عذر ہوگا۔ اس کی لاعلمی میں ظلم کا ایک واقعہ ہو تب بھی وہ کانپ جاتا ہے۔ اگر خدا کے یہاں یہ کہا جائے کہ تم عوامی قائد بنے ہوئے تھے تو تم اس سے باخبر کیوں نہ ہوئے تو میں خدا کو کیا جواب دوں گا۔ اس کے دائرے میں کوئی شخص کسی کو ستاتا ہے تو وہ بیتاب ہو جاتا ہے، کیونکہ وہ ڈرتا ہے کہ اگر خدا یہ کہے کہ تم نے اپنی کاروائیوں سے جو ماحول بنایا اس کی وجہ سے ایسا واقعہ ممکن ہو سکا تو میں کس طرح اپنے آپ کو بریزمہ ثابت کروں گا۔ کوئی شخص اس کی مدد کے لیے پکارتا ہے اور وہ ایک عذر کر کے آگے بڑھ جاتا ہے تو وہ لرز اٹھتا ہے، کیونکہ یہ احساس اس کو پریشان کر دیتا ہے کہ قیامت میں اگر خدا یہ کہہ دے کہ تم نے اپنے جس کام کو عذر بنایا اس سے زیادہ ضروری یہ تھا کہ تم اس کو چھوڑ کر میرے بندے کا ساتھ دیتے تو میں کیا کہہ کے چھوٹ سکوں گا۔ اللہ رب کریم نے ایک انسان کے دوسرے انسان پر بہت حقوق رکھے ہیں، حقوق العباد بہت اہمیت کے حامل ہیں، ان کو ادا کیجیے، اللہ رب کریم انشاءاللہ آپ سے راضی رہے گا۔ پروگرام کے اس سلسلے کو یہیں ختم کرتے ہیں، اپنی رائے آپ ہمیں 416-593-0003 پر دے سکتے ہیں۔ ریڈیو پاکستان ٹورانٹو FM 101.3، ہمارے اسٹوڈیوز میرا بتایا کہ نمبر 416-593-0003۔ 24 گھنٹے ہمارے ریڈیو پاکستان FM پہ سن سکتے ہیں، فیس بک پہ ہمارا پیج ریڈیو پاکستان ٹورانٹو سے بھی لائک کیجیے، ٹیون ان پہ ہمارا پروگرام اویلیبل ہے۔ فون کے ذریعے سننا چاہیں 647-506-0003 پہ کال کر کے ہمارا پروگرام سن سکتے ہیں۔ ہمارا ٹیلی ویژن چینل ٹورانٹو 360 ٹی وی، تمام آئی پی ٹی وی باکسز، جادو بول زوم بس کے ساتھ ساتھ ایپل ٹی وی، امازان فائر ٹی وی، روکو ٹی وی کے ساتھ ساتھ ٹوبر ایپ کے تھرو راجرز پہ بھی آپ ہمارے نشان دیکھ سکتے ہیں۔ ہماری ایپ بھی آپ فری ڈاؤن لوڈ کر سکتے ہیں، ایپ اسٹور پہ جا کر ٹائپ کیجیے ٹورانٹو 360 ٹی وی، اینڈرائڈ آئی فون دونوں کے لیے ہماری پاس فری ڈاؤن لوڈ کر سکتے ہیں۔ دو چینل ٹورانٹو 360 ٹی وی اور ٹورانٹو 360 انٹرٹینمنٹ آپ دیکھ سکتے ہیں۔ ریڈیو پاکستان ٹورانٹو کی آن لائن نشان بھی 24 گھنٹے ہماری ایپ کے تھرو آپ سن سکتے ہیں۔ آپ کا اپنا ٹیلی ویژن چینل ہے، دیکھا کیجیے، اپنا فیڈ بیک بھی ضرور دیا کیجیے۔ ریئل اسٹیٹ کے والے سے کوئی سروس چاہیے ٹیم بھٹی سے رابطہ کیجیے، کال تالاب بھٹی 647-295-7861۔ آپ کو گھر خریدنا ہے یا اپنا گھر بیچنا ہے آپ کال کر لیجیے، از اے ویری گڈ ٹائم اسپیشلی فار دی بائرز، از دا بائی مارکیٹ، اور بہت اچھی آپشن، بہت اچھے اس وقت آپ کے لیے گھر بھی موجود ہیں اور اس کے ساتھ کنسٹرکشن کے بہت اچھے پروجیکٹس موجود ہیں۔ آپ تالا کو کال کر لیں، اپنا ای میل ایڈریس بھی ٹیکسٹ کر سکتے ہیں، ڈیٹا بیس میں اسے ایڈ کر لیں گے، جو بھی نیا پروجیکٹ یا ڈیٹیل آئے گی آپ کو ملتی رہا کرے گی۔ آپ ای میل ایڈریس ٹیکسٹ کیجیے یا کال کر لیجیے تالا بھٹی 647-295-7861 647-295-7861۔ ریڈیو پاکستان ٹورانٹو CMR 101.3 FM۔ آپ کو بتا دیں کہ ریڈیو پاکستان ٹورانٹو کے نشریات 7 سے 9 بجے آپ CMR 101.3 FM پہ سنتے ہیں۔ ہمارے ٹیلی ویژن چینل ٹورانٹو 360 ٹی وی پہ آپ براہ راست دیکھ بھی سکتے ہیں، جی ہاں، 7 سے 9 بجے ہمارے ٹی وی چینل پر بھی یہ پروگرام براہ راست آپ کے لیے نشر کیا جاتا ہے، ٹیلی کاسٹ کیا جاتا ہے، یعنی سنیے بھی اور دیکھیے بھی۔ 416-593-0003 ریڈیو پاکستان ٹورانٹو CMR 101.3 FM۔ میں آپ کا ہوسٹ دوست ارشد بھٹی ہوں۔
0: You are listening to Radio Pakistan.

0: तालाबट्टी को कॉल मिला।
1: तालाबट 6472957861 रिकंस्ट्रक्शन प्रोजेक्ट्स रेजिडेंशियल एंड कमर्शियल प्रॉपर्टीज स्पेशल पैकेजेस फॉर फर्स्ट टाइम होम बायर्स अ मेंबर ऑफ डेडिकेटेड रियल एस्टेट प्रोफेशनल टीम तालाबट 6472957861
0: तालाबट
1: 6472957861
2: बहुत खुशबू आ रही है खाने में, ऐसा लग रहा है जैसे घर के पिसे हुए मसालों से बना हो। अरे खुशबू कैसी नहीं होगी, ये हांडी के मसालों का कमाल है जो चुन चुन के इकट्ठे किए गए हैं खास हमारे लिए ताकि ये लज्जत और स्वाद हमें मिल सके।
3: हांडी मसाले बिल्कुल घर जैसा स्वाद।
4: फॉर होलसेल इंक्वायरी कॉल 416-746-5550-746-5550।
5: अगर आप अपने फ्रेंड्स और फैमिली को कनाडा बुलाना चाहते हैं तो शहबाज अकबर और उनकी इंतहाई प्रोफेशनल टीम आपको मुकम्मल कंसल्टेंसी फराहम करेंगे। अगर आप रिफ्यूजी क्लेम करना चाहते हैं या इमिग्रेशन रिफ्यूजी बोर्ड में किसी भी किस्म के अपील करना चाहते हैं, बिजनेस इमिग्रेशन अप्लाई करना हो, स्किल्ड वर्कर क्लास हो, कैनेडियन एक्सपीरियंस क्लास, स्टूडेंट वीजा या सुपर वीजा अप्लाई करना चाहते हो या फिर फैमिली स्पॉन्सरशिप, तो हमारी एक्सपर्ट टीम आपकी मुकम्मल रहनुमाई करेगी। दो लोकेशन से आपको सर्व करते हैं, ईस्ट में मार्कम एंड शेपर्ड, वेस्ट में हाईवे 10 और स्टील्स का इंटरसेक्शन। अभी रब्ता कीजिए 416-855-9464। शहबाज अकबर साहब के रबते के नंबर 416-855-9464। ग्रीन स्टार इमिग्रेशन। कर्ज इंसान का जहनी सुकून छीन लेता है, अगर आप कर्ज के बोझ से परेशान हैं तो ऑल डेट सॉल्यूशन के एम सिद्दीक से राबिता कीजिए 416-671-0577। जीटी भर में 4 लोकेशन से आपको सर्व करते हैं, मुकम्मल राजदारी और फीस आपके केस के सेटल होने के बाद लेते हैं। केस देखने के बाद मुकम्मल गारंटी के साथ आपको बताएंगे कि कितने फीसद तक कर्ज माफ हो सकता है और फिर सूद से पाक आसान अकसात में आप अदायगी कर सकेंगे। कलेक्शन कॉल आना हो जाएंगी बंद और आपकी परेशानियां हो जाएंगी खत्म। अभी एतमाद के साथ कॉल कीजिए 416-671-0577।
6: The best gourmet pizza with best prices, Pizza Pop, 3075 Ridgeway Drive, Mississauga, or visit pizzapop.ca. Family ke saath dine-in karein ya take-out, bachchon aur badon sabhi ki pehli choice, Pizza Pop. Laziz aur mazedar tandoori chicken pizza, cheese steak pizza, chicken shawarma pizza. Exclusive family offer, large tandoori chicken pizza, large cheese pizza, 2 dipping sauce, 3 cans of pop for $24.99 only. For more information and take-out order, call 905-828-0985. It's 905-828-0985. Pizza Pop, 3075 Ridgeway Drive, Mississauga.
7: अपने खुशी के लम्हात को यादगार बनाएं। आइकॉन इवेंट स्पेस में शादी, मेहंदी, रिसेप्शन, बर्थडे पार्टीज, कारपेट इवेंट्स, गजल और कवाली नाइट्स या किसी भी तकरीब के लिए 3 खूबसूरत और शानदार हॉल्स हैं, जहां 1200 तक गेस्ट्स की भरपूर मेहमान नवाजी कर सकते हैं। तमाम हलाल डिशेस पाकिस्तानी शेफ की निगरानी में रिवायती जायकों के साथ तैयार की जाती हैं। इन हाउस स्टेजिंग, ऑडियो विजुअल सिस्टम, 10 प्रोजेक्टर स्क्रीन्स, मुकम्मल टेक्निकल सपोर्ट के साथ बहुत ही कन्वीनियंट लोकेशन 6887 डिक्स रोड मिसिसागा, एम्पल पार्किंग और क्लोज टू हाईवेज। फॉर मोर इन्फॉर्मेशन एंड बुकिंग कॉल मिस्टर आलम 437-425-2500 और ब्रॉम्पटन में क्वींस मैनर इवेंट सेंटर 2 ऑक्शन लेन ब्रॉम्पटन। फॉर मोर इन्फॉर्मेशन कॉल 416-814-3600 क्वींस मैनर इवेंट सेंटर।
5: अगर आपकी कॉरपोरेशन पर कर्जे हैं जिसकी वजह से आप पर्सनली लायबल हो सकते हैं तो ऐसी सिचुएशन में आप कॉरपोरेट बैंकरप्सी का सोच सकते हैं। इसके लिए अहमद मलिक ऑफ अहमद मलिक कर्जा माफ से राबता कर सकते हैं। साथ साथ अगर अभी तक आपने सीबा लोन पे ऑफ नहीं किया तो याद रखें, दिसंबर से पहले आपको ये लोन पे ऑफ करना होगा। डेडलाइन इज कमिंग सून। अहमद मलिक इस सिलसिले में आपकी मदद कर सकते हैं। मजीद मालूमात के लिए अभी कॉल कर लीजिए 905-783-1922। इट्स 905-783-1922।
8: जी हाँ, 905-783-1922 अहमद मलिक साहब के रबते का नंबर है। मोर देन 2 डेकेड का इनका तजर्बा है। खुदा न खास्ता आप कर्ज के बोझ तले आ गए हैं, बिल्कुल परेशान ना हो, इन्हें कॉल कर लीजिए। मैक्सिमम कर्ज आपका माफ करवा देंगे, आसान एकसाथ बनवा देंगे। बैंकरप्सी करना है आपने या कॉर्पोरेशन के कुछ मसले चल रहे हैं तब भी आप इनसे रबता कीजिए। सीबा लोन का मसला है, हर तरह का कर्ज जो है आपका माफ करवा देंगे। इसके अलावा कुछ इन्फॉर्मेशन भी हमसे लिया करते हैं, कुछ ओवरऑल सूरत हाल पर बात करते हैं। हमारे साथ मौजूद हैं, खुश आमदेद कहेंगे। मलिक साहब, अस्सलाम वालेकुम।
9: بہت بہت شکریہ ارشد بھائی آپ کو اور ریڈیو پاکستان سن رہے تمام لسنرز کو. جی میری طرف سے السلام علیکم.
8: ملک صاحب آپ نے بھی یقیناً دیکھا ہوگا جو رپورٹ آئی ہے برامپٹن میں ہائیسٹ ریٹ آف مارٹگیج ڈیلنکوینسیز ہے, کہ مطلب کیا اس سے مراد کیا ہے کہ مارٹگیج نہیں دے پا رہے ہیں, کچھ حالات بہت خراب ہو رہے ہیں, اور یہ کریڈٹ پہ کیا افیکٹ کرتی ہے؟
9: بہت شکریہ ارشد بھائی. بالکل جی, یہ ریسنٹ رپورٹ ابھی آئی ہے ہمارے سامنے کہ برامپٹن از دا ہائیسٹ جو شہر ہے جس میں ہائیسٹ نمبر آف ڈیلنکوینسیز ہیں مارٹگیج کی. مین ٹو سے کہ مارٹگیجز جو ہیں وہ ٹائم پہ پے نہیں ہو پا رہی, اور برامپٹن کے جو ریزیڈینٹس ہیں وہ اس میں سب سے زیادہ آگے ہیں. کہ مارٹگیج جو ہے اب ٹائم پہ پے نہیں ہو رہی, یعنی کہ سچویشن اس قدر خراب ہو چکی ہے کہ دیکھیں اگر تو کریڈٹ کارڈ کی پیمنٹس ہیں, آپ کی کوئی لون کی پیمنٹس ہیں, اگر اس طرف آپ کی ڈیلیکوینسی آتی ہے تو اس کا حل موجود ہے. لیکن اگر آپ نے اپنی مارگیج میں ڈیفالٹ کرنا شروع کر دیا تو آبویسلی ایٹ دی اینڈ آف دا ڈے آپ کو چھت چاہیے, آپ کو اکوموڈیشن چاہیے, اور اگر مارگیج ڈیلیکوینسیز میں آنی شروع ہو گئی ہیں تو ارشد بھائی کیا ہوتا ہے, دیکھیں اگر میری مارگیج کی پیمنٹ ہے $5,500 اور میں نے اس کو بیہائنڈ کر دیا, میری پیمنٹ این ایس ایف چلی گئی ہے, تو یہ $5,500 پہلے تو آٹومیٹکلی 5700 بن جانے ہیں, اور اگر یہ 3 مہینے تک مسلسل یہ کام چلتا رہتا ہے تو 5500 میں تقریباً اتنی اماؤنٹ ہی میرے لینڈر نے وکیل کی فیس کی جگہ لگا دینی ہے کہ اب آپ 3 مہینے کی مارگیج بیہائنڈ ہو گئی ہے, میں آپ کی پراپرٹی فور کلوجر کے لیے لے کے جا رہا ہوں, اگر آپ اس سے باہر نکلنا چاہتے ہیں تو یہ وکیل کی فیس پے کرے. یعنی کہ وہ ایک چھوٹی سی اماؤنٹ آپ کو کافی زیادہ پینلائز کر سکتی ہے, اور مارگیج آپ کو باہر صورت پے کرنی ہے. اب اس کا کریڈٹ پہ کیسے افیکٹ پڑتا ہے کہ ارشد بھائی 2013-2014 تک ایسے ہوتا تھا مارگیجز جو ہیں یہ کریڈٹ رپورٹس پہ شو نہیں کرتی تھی, لیکن اب ایسی صورتحال ہے کہ چاہے آپ کی اے لینڈر سے مارگیج ہے, بی لینڈر سے مارگیج ہے, یا سی لینڈر سے مارگیج ہے, آپ کی مارگیج آپ کے کریڈٹ رپورٹ پہ ریفلیکٹ کرتی ہے, شو کرتی ہے. پہلے ایسا ہوتا تھا کہ اگر میری مارگیج کی پیمنٹ بیہائنڈ ہو بھی گئی ہے تو صرف اور صرف میرے بینک کو پتا چلتا تھا کہ میں نے مارگیج بیہائنڈ چل رہا ہوں. اب کیا ہے کہ میرے کریڈٹ رپورٹ پہ یہ 100% ریفلیکٹ کرتی ہے, اور مارگیج رینیول کے وقت یا مارگیج ری فائنینس کرتے وقت یہ چیز آپ کو بہت زیادہ ٹربل کر سکتی ہے کہ آپ کی مارگیجز ٹائم پہ نہیں جا رہی. تو بہرحال سچویشن جو ہے ارشد بھائی اس ٹائم کافی زیادہ خراب ہو رہی ہے, خراب ہو چکی ہے, لیکن بہرحال ہمیں اچھے کی امید رکھنی چاہیے. ہمارا ایسا ہی کوئی لسنر ہے, اگر آپ نے اپنے کریڈٹ کارڈ یوز کیے ہوئے ہیں, کنزیوم کیے ہوئے ہیں, آپ سے پیمنٹ نہیں کی جا رہی, آپ کو کسی طرح کے بھی لیگل ایکشن کے نوٹسز آ رہے ہیں, تو پھر یہ جو لیگل آپشن ہم ایڈورٹائز کر رہے ہیں, آپ اس آپشن کے متعلق ڈیفینیٹلی سوچ سکتے ہیں. آپ کا قرضہ 75% سے 80% تک ہم پرپوزل میں معاف کروا سکتے ہیں. اگر سچویشن بالکل خراب ہو چکی ہے, آپ نے بینکرپسی فائل کرنی ہے, تو بینکرپسی فائل کرنے سے لے کر بینکرپسی کے ڈسچارج ہونے تک آپ کو مکمل سروس پرووائڈ کی جاتی ہے. اس کے لیے ہماری کنسلٹیشن بالکل فری ہے, اور ہر انفارمیشن کو کانفیڈینشیل رکھنے کی جی ہم گارنٹی کرتے ہیں. شرطی میرا کانٹیکٹ نمبر 9057831922 ہے, 9057831922. اس کے ساتھ ساتھ ہمارے تمام وہ دوست جنہوں نے ابھی تک سیپا کے پیسے نہیں دیے, وہ آپ یہ بات یاد رکھیں کہ جی دسمبر میں اس کی ڈیڈ لائن آ رہی ہے, اور گورنمنٹ کافی زیادہ اس کو ریکور کرنے کے لیے ڈفرینٹ اینگلس پہ اس ٹائم کام کر رہی ہے. تو اگر آپ سیپا کے لون سے یہ جو آپ کے سر پہ لٹکتی ہوئی تلوار ہے اس سے جان چھڑانا چاہتے ہیں, آپ کے کریڈٹ کو افیکٹ کیے بغیر آپ کی اس سے جان چھڑانے میں میں آپ کی ہیلپ کر سکتا ہوں. نمبر اگین از ایبسولوٹلی دا سیم ارشد بھائی, 9057831922 پر میرے سے کانٹیکٹ کیا جا سکتا ہے.
8: تھینک یو ویری مچ ملک صاحب, بہت شکریہ آپ کا, اور نیکسٹ ویک انشاءاللہ آپ سے بھی بات کرتے ہیں. تھینک یو, بہت شکریہ,
9: تھینک یو سو مچ.
8: نمبر نوٹ کر لیجیے, احمد ملک صاحب کو ابھی کال کر لیجیے اگر قرض کے بوجھ تلے اگر آپ آ گئے ہیں. بالکل پریشان نہ ہو, میکسیمم قرض آپ کو معاف کروا دیں گے. 9057831922 9057831922 ریڈیو پاکستان ٹورانٹو, سی ایم آر 101.3 FM. پی ایس ایل 11 کے ایلیمینیٹر میں سنسنی خیز مقابلے کے بعد حیدرآباد کنگز مین جو پہلی دفعہ اس لیگ میں شرکت کر رہے ہیں, اسلام آباد یونائٹیڈ کو جو 3 دفعہ ٹورنامنٹ جیت چکے ہیں 2 رن سے شکست دے کر فائنل کے لیے کوالیفائی کر لیا ہے. اتوار کو پشاور زلمی اور حیدرآباد کے درمیان فائنل میچ کھیلا جائے گا. حنین شاہ نے کمال کی بالنگ کی, پلیئر آف دا میچ بھی رہے, 4 اوورز میں 37 رنز دیے, 2 کھلاڑی آؤٹ ہوئے, لیکن آخری جو ان کا اوور تھا جس میں 6 رنز چاہیے تھے انہوں نے صرف 4 رنز دیے ہیں. اور یہ مقابلہ جو ہے لاہور کے قذافی اسٹیڈیم میں ہوا. حیدرآباد کنگز مین نے مقررہ اوورز میں 5 وکٹ پر 186 رن سکور کیے, ان کے بھی آخری 4 اوورز میں سب سے زیادہ سکور بنا تھا اور 4 اوورز تک مقابلہ تقریباً تقریباً برابر تھا. آخری اوورز میں تو لگ رہا تھا کہ ایزیلی جیت جائے گا اسلام آباد, لیکن حنین شاہ نے کمال کی بالنگ کی اور انہوں نے 6 کی بجائے 4 رنز دیے اور یوں 2 رن سے اسلام آباد یونائٹیڈ جو ہے یہ میچ ہار گئی. فائنل پشاور اور جہاں اس حیدرآباد جو فرسٹ ٹائم ٹورنامنٹ میں حصہ لے رہی ہے, جو 7ویں اور 8ویں ٹیم جو شامل ہوئی تھیں ان میں سے ایک ٹیم جو اب فائنل میں جو ہے انہوں نے کوالیفائی کر لیا ہے.

0: Help is just one call away. No need to file bankruptcy. We can save your assets, stop collection calls, and make one monthly interest-free installment for maximum debt relief. Call Aisha Munawwar, Debt Solutions Specialist and Insolvency Counselor with Rumanek & Company Limited, a company with licensed insolvency trustee. Call Aisha Munawwar at 416-428-2165. That's 416-428-2165.
1: आप प्रिंटिंग करवाएं सबसे बेहतरीन रेट्स पर, सिर्फ $229 में हासिल करें 2 रोल अप बैनर्स और सिर्फ $399 में 10,000 हाफ पेज फ्लायर्स। चाहिए ब्रांडिंग का मुकम्मल हल तो ले आएं कस्टम टेंट कनोपी सिर्फ $899 में, और बिजनेस की जबरदस्त प्रमोशन के लिए 10,000 डोर हैंगर सिर्फ $999 में। मौका हाथ से ना जाने दें, अभी कॉल करें 416-710-6777। इट्स 416-710-6777.
2: अपना हम सफर, ग्लोबल ट्रैवल एंड टूर। ग्लोबल ट्रैवल एंड टूर्स मिसिसागा में कम्युनिटी को दुनिया भर के लिए सस्ते तरीन टिकट ऑफर कर रहे हैं। आयाटा अप्रूव एजेंट तमाम मेजर एयरलाइंस से डील करते हैं। पीआईए के कंसोलिडेटर हैं और पीआईए टिकट्स के स्पेशल लो फेयर अवेलेबल हैं। बुक इन एडवांस एंड गेट स्पेशल डिस्काउंट। उमरा और ज़ियारत की स्पेशल पैकेज डील के लिए कॉल करें 905-275-3555
3: ग्लोबल ट्रेवल टूर के रास्ते का नंबर है। दुनिया भर में कहीं भी आपको सफर करना हो, इनसे रब्ता कीजिए। तमाम बड़ी एयरलाइंस के कंसोलिडेटर हैं। इसके अलावा उम्र और हज के स्पेशल पैकेज इनके होते हैं, साथ साथ मनी ट्रांसफर की सर्विसेज, इमिग्रेशन की सर्विसेज और कॉन्सुलेट सर्विसेज भी प्रोवाइड की जाती हैं। और कमर रशीद साहब रूह रवा हैं, CEO हैं, तमाम ऑपरेशंस को और ख़ासतौर पर हज के हवाले से, उम्र के हवाले से इन्होंने बहुत सी खुद जाते हैं, वहाँ जाके चीज़ों को देखते हैं, और अभी भी माशाल्लाह इनका हज का जो है पैकेज टूर जो है वो जाने वाला है। खुश आमदीद कहें कमर भाई, अस्सलाम वालेकुम।
4: जी वालेकुम सलाम, बहुत बहुत शुक्रिया अशरफ भट्टी साहब, और आपकी वसासत से मैं अपने तमाम सामईन को भी बहुत सलाम पेश।
3: थैंक यू वेरी मच। पहले मुबारकबाद, बहुत जबरदस्त हज सेमिनार था आपका, इस पे थोड़ी देर में इंशाल्लाह तआला आगे बात करेंगे। मैं सिर्फ थोड़ी सी टिकट सेल के हवाले से बात करने की, कुछ अभी सीट सेल वगैरह हैं अवेलेबल हैं इस वक्त जाने के लिए?
4: जी सर, मैं अशरफ भट्टी साहब सच कहूँ तो मैं समझता हूँ कि ऐसी सीट से जो जिसका मुझे इंतजार रहता था और मेरी पसंदीदा डेट्स के ऊपर खास तौर पे, जी हाँ, PIA ने दोबारा 15% सीट सेल जो दी है वो इस दफा 30 मई नहीं बल्कि 24 जून तक का ट्रैवल पीरियड इसमें शामिल कर दिया। यानी अब जो बच्चे स्कूल के पेरेंट्स फैमिली जो समझते थे कि हमारे बच्चों के हाई स्कूल है तो इतना अर्ली जाना मैं एंड में मुश्किल है, तो उनके लिए बिल्कुल अब जो है आप 24 जून तक जो है अपनी ट्रेवलिंग को मैनेज कर सकते हैं 15% डिस्काउंटेड फेयर के साथ। और टिकट लेना है आपने वो आपने 10 जो है मई तक टिकट बाय करना जरूरी है। टाइम आपके पास है, अभी से प्लान करें और यू कैन सेव लॉट ऑफ मनी। और ये बताता चलूं ये टिकट 6 मंथ वैलिड होता है। आप अभी 24 जून को जा रहे हैं, आप ज्यादा अर्सा वहाँ काम करना चाहते हैं, तो और ये भी बताता चलो कि मई के फौरन बाद जैसे कि उमरा सीजन शुरू हो जाता है, उमरा के वीजे खुल जाते हैं, तो आप अपने पाकिस्तान ट्रिप के साथ सऊदीया का, उमरे का, ये ज़ियारत का ये ट्रिप भी ऐड कर सकते हैं बिलखसूस अपनी कौमी एयरलाइन के साथ। और हमें कॉल कर सकते हैं इस तमाम डिटेल्स को लेने के लिए 905-275-3555
3: पे कॉल कर लीजिए। एक तो 15% सेल है, प्लस आप उम्रा भी कर सकते हैं उसी दौरान में, तो खुद ये कस्टमाइज पैकेज बना देते हैं, चाहे 2 लोग जा रहे हों चाहे 30 लोग जा रहे हों, आप इनसे रब्ता कर लीजिए। अच्छा, हज के हवाले से अभी आपका माशाल्लाह ग्रुप जो है वो जा रहा है, इसी महीने जा रहा है इंशाल्लाह, और सेमिनार भी आपका बड़ी अच्छी, वहाँ मैं मौजूद था, लोगों तक आपने तमाम इन्फॉर्मेशन पहुँचाई, थोड़ा सा अपडेट कर दीजिए हज के हवाले से, और जो लोग अगले साल हज करना चाहेंगे तो उनको भी थोड़ा एडवाइस कर दीजिए।
4: जी बहुत शुक्रिया, अल्हम्दुलिल्लाह ताला, बेशक कुशक नहीं, और खुसूस मैं शुक्रिया अदा करता हूँ आपकी शिरकत को, मैं हमेशा अपनी कम्युनिटी की शिरकत समझता हूँ, और आपकी हौसला अफजाई हमारी कम्युनिटी की हौसला अफजाई होती है, और आपकी इज्जत अफजाई का शुक्रिया। और आपने हाजियों के लिए जो खूबसूरत तोहफा दिया एहराम अपनी तरफ से, मैं उसको भी कम्युनिटी की जानिब से तोहफा समझता हूँ और आपका शुक्रिया अदा करता हूँ, और आपकी मोहब्बत है हमारे लिए एक बेशुमार के कहने के अनमोल तोहफा होती है, अल्लाह ताला इसमें बरकत दे। अशरफ भट्टी साहब बिल्कुल अल्हम्दुलिल्लाह ये जो ग्रुप फाइनलाइज हुआ, लेकिन आगे आने वाले ग्रुप के लिए जरूरी है कि जो तब्दीलियां आई हैं गवर्नमेंट ऑफ पाकिस्तान की तरफ से, बिलखसूस سعودی حج کمیشن کی جانب سے پتا چل رہا ہے کہ اس حج کے فوراً بعد نیکسٹ ایئر کا وہ پورٹل اوپن کریں گے, اور ان ایڈوانس بکنگ اوپن کرنے کا مقصد یہی ہے کہ وہ جلد سے جلد کلوز کر دیتے ہیں. ان کا سرٹن کوٹا ہے, گورنمنٹ آف پاکستان کا کوٹا, پرائیویٹ حجاج کا کوٹا جو ہے, اس میں آپ اگر جانے کا ارادہ رکھتے ہیں تو یہ بیسٹ آپشن یہی ہوتی ہے کہ آپ اپنے آپ نا نام کم از کم رجسٹرڈ کروا لیں. اگر آپ کے پاکستانی پاسپورٹ نہیں بنے ہوئے تو یہی ٹائم ہے آپ اپنے آپ کو جو ہے ڈاکومنٹیشن کمپلیٹ کرنے کے لیے ہمارے سے رابطہ کر لیں. اور سب سے خوبصورت چیز جو میں سمجھتا ہوں وہ یہ کہ ہم جو بار بار اتنی ایڈوانس بات کرتے ہیں, آپ اس طرح سے نیت کر لیں کہ میں آج سے ہی اپنے حج کے لیے اپنی خاص ایک سیفٹی ڈپازٹ باکس میں آپ اپنی کمیٹی ڈال رہے ہیں, پر منتھ $1,000 سیفٹی کر سیف کرتے چلے جائیں, اور انشاءاللہ میں بڑی امید رکھتا ہوں اللہ کی بارگاہ میں کہ سب سے بیسٹ ریٹ کے ساتھ, اور جس طرح آپ کی خواہش ہو کہ میں اس بجٹ میں جانا چاہتا ہوں, کامران بھائی میں آپ کے ساتھ یا آپ کے ساتھ بیٹھ کر اپنے بجٹ کو ڈسکس کر کے اگلے سال حج کے لیے تیاری کرنا چاہتا ہوں, تو میں ویلکم کرتا ہوں, ہمارے دروازے کھلے ہیں, آپ تشریف لائیں, آپ بیٹھے ہمارے ساتھ, اور آپ کے حج کے لیے میں اس کو عبادت سمجھ کر آج آپ کو دعوت دے رہا ہوں, آئیں بیٹھے ڈسکس کریں, اور اس میں ہر چیز اوپنلی ڈسکس ہو جانے سے آپ کا ایک بوجھ ہلکا ہو جاتا ہے, آپ کو لگے گا کہ یس کہ مجھے میری ضرورت کے مطابق, آپ نے کبھی سنا نہیں ہوگا کہ حج کا پیکج کسٹمائز کیا ہے, جب تک اس فیلڈ میں تھے نہیں تو بات کرتے نہیں تھے, اب ہیں تو بتاتے ہیں کہ یس آپ کے بجٹ کو بھی دیکھتے ہوئے انشاءاللہ اللہ نے چاہ تو اس کو کسٹمائز کیا جائے گا. آپ اس کے لیے ہم سے ضروری ہے کہ آن ٹائم رابطہ کر لیں. انشاءاللہ 19 مئی کو ہمارا ڈپارچر ہے اس سال اپنا حج کا قافلہ لے کر, 19 مئی سے پہلے میں موجود ہوں, آپ آئیں اگلے سال کے لیے پلاننگ کریں, آئیں مل کے بیٹھیں اور اس کو ڈسکس کریں.
3: 905-275-3555 رابطے کے نمبر ہے کسی قسم کی انفارمیشن کے لیے. کچھ اور ایڈ کرنا چاہیں گے کامران صاحب؟
4: جی میں بتاتا چلوں کہ اس میں حج کے لیے 10 دن, 12 دن, 14 دن, 16 دن مختلف دنوں کے پیکج ہوتے ہیں, اس لیے میں نے آپ کو کہا آئیں بیٹھیں اور آپ کی ضرورت کے مطابق اس کو کسٹمائز کریں. اور پاکستانی کانسٹنٹ کی تمام آن لائن سروسز جس میں آپ کا ضروری ہے کہ پاسپورٹ آپ کے ہاتھ میں ہو وہ ضرور رکھیں, نائکو کارڈ کو دیکھیں وہ ایکسپائر نہ ہو, کبھی بھی ایمرجنسی میں سفر کرنا ہو تو مشکل نہ ہو, کیونکہ آج کل پاکستانی ویزا لینے میں بھی جو ہے وہ گورنمنٹ کی طرف سے 8 سے 10 دن لگ جاتے ہیں. تو اپنا ریکویسٹ ہے بینگ پاکستانی, اگر آپ کے پاس اپنے پاکستانی ڈاکومنٹس ہیں تو ان کو ایکسپائر مت ہونے دیجیے گا, اس کو ہمیشہ اپنی ضرورت کے لیے ریڈی رکھیں. اس کے ساتھ ساتھ قربانی کا ٹائم آنے والا ہے, اپنے پیاروں کو پاکستان رقم بھیجنی ہو یا دنیا کے کسی بھی حصے سے منگوانی ہو, اعتماد کے ساتھ آپ ہمیں رابطہ کر سکتے ہیں. بیسٹ ریٹ کے لیے نمبر ہے 905-275-3555.
3: تھینک یو ویری مچ کامران صاحب, بہت شکریہ, اگلے ہفتے انشاءاللہ آپ سے بات کرتے ہیں. تھینک یو, السلام علیکم.
4: تھینک یو سر.
3: نمبر نوٹ کر لیجیے 905-275-3555. اچھا جناب, ایک ریسٹورینٹ کی آپ کو انفارمیشن دینا چاہتا ہوں, رجوے پلازا میں ہے, چائے خانہ, یہ پاکستانی چائنیز کوزین ہے, فائن اوریجنل پاکستانی اسٹائل چائنیز فوڈ آپ کو ملے گا, ایک بار آپ وزٹ ضرور کیجیے گا, اور یہ تمام کوالیفائڈ شیف ہیں پاکستان میں, پی سی لاہور میں یہ شیف تھے اور 14 سال سے ان کا تجربہ ہے, اور رجوے پلازا میں گریٹ ایڈیشن ہے جناب فوڈ لورس کے لیے, اسپیشلی چائنیز کھانے والوں کے لیے, 100% حلال فریش اینڈ اتھینٹک فوڈ ہے, نو ایم ایس جی, نو فروزن میٹ, نو پیکٹ مسالہ ایٹ آل, اپنے مسالے ہیں اور ویری ریزنیبل پرائز بھی بہت زبردست ہیں, اسپیشل ڈسکاؤنٹ ہے, ریڈیو پاکستان کا حوالہ دیں گے تو فار شیور ڈسکاؤنٹ آپ کو دیں گے, اور 4 سے 12 بجے ویک ڈیز میں اور 2 سے 12 بجے رات تک ویکینڈس پہ آپ کے لیے اوپن ہیں. 3920 ایگلنٹن ایونیو ویسٹ, یونٹ 30 ہے اس کا رجوے پلازا میں, اور اس ویکینڈ پہ چائنیز پاکستانی اوریجنل پاکستانی چائنیز کھانے کھانے ہیں تو آپ چائے خانہ پاکستانی چائنیز کوزین پہ چلے جائیے. نمبر میں آپ کو بتا دیتا ہوں, ایڈوانس بک کروا لیجیے 905-514-7877, 905-514-7877, چائے خانہ پاکستانی چائنیز کوزین. آپ سن رہے ہیں ریڈیو پاکستان ٹورانٹو ایف ایم 101.3 اسٹوڈیوز, میرا بتائیے کہ نمبر 4165930003. ٹورانٹو اور اس کے گرد و نواح میں مغرب کی آذان کا وقت ہو گیا ہے, دوسرے علاقوں کے رہنے والے اپنے مقامی نظام الاوقات کے مطابق مغرب کی نماز ادا کریں.